0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।
3: Esto. ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
6: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: Sí.
8: काया कैरन का साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली
8: राष्ट्र कुसान किसान
9: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
10: आज वार्षिक उत्सव मनाउँदै गरेको झापाको किङ एफएम 104.1 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
11: रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले अध्ययन थाल्यो। त्रुटिवश बालबालिकाको विवरण समावेश भएको रासोपा महामन्त्री आचार्यको स्पष्टीकरण।
10: कञ्चनपुर र कपिलवस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने। राजमार्गमा पहिरो पन्छाउन 155 उपकरण परिचालन।
11: विपन्न बालबालिकालाई विद्यालय ल्याउनै सकस, बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बालबालिका विद्यालय बाहिर।
10: कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक, दुई देश बीच तनाव कम हुने संकेत। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 4 महिना यताकै सस्तो।
11: र विश्वकप फुटबलमा इङ्ल्यान्ड र बेल्जियमको पुनरागमन जित, अग्रता जोगाउन नसक्दा कङ्गो र सेनेगल बाहिरिए, अमेरिका र बोस्निया बीचको खेल चल्दै।
12: प्राविधिक शिक्षा आजको आवश्यकता।
13: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
12: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
13: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
12: फोन 01-5121-5200 97418-2096।
13: वेबसाइट www.nec.edu.np।
14: It's a goal!
15: Himstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra 1 barsa ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
16: Himstar, for a complete home.
17: सुन त, मेरो कपडा प्याकिङ गर्देऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
18: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
17: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
19: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-3333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला 18 वर्ष मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले पत्र काटेको छ। आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बाल बालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ। रासोपा महाधिवेशनको 15 सत्रमा असार 9 तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 जना सदस्य रहेको सूची सार्वजनिक गर्नुभएको थियो। उहाँले पार्टीमा कुल 5,23,465 जना सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूहमा कति छन् भन्ने सूची नै प्रस्तुत गर्नुभएको थियो। त्यो सूची सञ्चार माध्यममा पनि सार्वजनिक गरिएको थियो। बुर्लाकोटीले पेश गरेको साङ्गठनिक प्रतिवेदन 15 सत्रले पारित गरेको थियो। रासोपाले 18 वर्षभन्दा कम उमेरका बाल बालिकालाई पार्टी सदस्यका रूपमा सङ्गठित गरेको भन्दै आयोगमा प्राप्त जानकारी र विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको मानवाधिकार आयोगले जनाएको छ। रासोपाले पारित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा 13,001 बालबालिका रासोपा सदस्य छन्। महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिन कुमार आचार्यले साङ्गठनिक प्रतिवेदनमा त्रुटिवश बालबालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिनुभएको छ। मानवाधिकार आयोगले पत्राचार गरेपछि महामन्त्री आचार्यले हिजो विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनु भएको हो। रासोपा संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानून तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बाल बालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि आचार्यले जनाउनु भएको खबर कान्तिपुरले लेखेको छ।
2: बालेन्द्र शाह नेतृत्वको सरकार हरेक क्षेत्रमा प्रतिस्पर्धाबाट नियुक्त गर्ने वाचा गरेको थियो, तर पछिल्लो दिनमा धमाधम विभिन्न निकायमा नियुक्ति गर्न थालेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले थापालाई सेवा आयोगको अध्यक्ष बनाउनु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैलेन्द्र झालाई सल्लाहकार बनाउनु भएको छ। नेपाल वायुसेवा निगममा 5 जना सदस्य नियुक्त गर्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको निर्णय अदालतबाट उल्टिएसँगै पदबहाल भइसकेका सदस्य हटाइएका छन्। अदालतको आदेशपछि यसअघि नियुक्त भएका निगमका सञ्चालक सदस्यहरू डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकालको नियुक्ति रद्द गरिएको छ। मन्त्रालयले सर्वोच्चको आदेश बमोजिम नै योग्यताक्रमका आधारमा उपेन्द्र बहादुर कार्की, डाक्टर दीपक प्रसाद बास्तोला र महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
1: पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले भने पानी पर्ने क्रम केही कम हुँदै गएको छ। विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यमदेखि ठूलो वर्षा भएको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशको तराईको 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगको 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखा अनुसार राति पनि गण्डकी प्रदेशको पहाडी भेग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
2: यस्तै बर्खा सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा 155 उपकरण परिचालन गरिएको छ। थप 122 उपकरण तैनाथ राखिएको छ। सडक विभाग अन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्ना साथ 55 मिल्ने गरी उपकरणको व्यवस्था गरेको छ। शाखा अन्तर्गत समग्रमा 277 उपकरण छन्। बर्खामा पहिरो खसेर अवरुद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ ठाउँमा उपकरण पठाएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताउनुभयो। पहिरो खसेर अवरुद्ध हुने जोखिम रहेका विभिन्न राजमार्गका विभिन्न खण्डमा उपकरण पठाएर तयारी अवस्थामा राखिएको छ। उहाँले भन्नुभयो, अहिले व्यवस्थापन गरिएका उपकरण अपुग भए निजी क्षेत्र र निर्माण व्यवसायसँग मागेर पनि काम गर्न सकिन्छ। सडक विभाग अन्तर्गत विभिन्न जिल्लामा विपद व्यवस्थापनलाई ध्यानमा राख्दै अवरुद्ध यातायात सञ्चालन गर्न सडक डिभिजन र सम्बन्धित योजना प्रमुखको संयोजकत्वमा टास्क फोर्स बनाएको समेत उहाँले बताउनुभयो। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: कायाकैरनमा सहकारी क्षेत्र सुधारको लागि भइरहेको कामबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
3: हेर हेर, त्यो रवि भन्ने केटा त हाम्रो पल्लो गाउँको, उसलाई एड्स भएको छ, उसको बाबा एड्स भएर मरेका अरे, उसँग लाइन नबसौँ, हामीलाई पनि सर्न सक्छ।
4: कक्षामा स्वास्थ्य सरसफाइ पाठ पढाउँदा मिसले एचआइभीको बारेमा पनि बताउनु भएको थियो। सँगै बिचमा बस्दा, खाजा खाँदा, खेल्दा, हात मिलाउँदा सर्दैन भन्नुहुन्थ्यो, यो प्रकाशले बिर्सेछ क्या?
5: ल ल, प्रकाश कता जान लागेको? आऊ यहाँ सँगै बस, विद्यालय सबैको साझा फुलबारी हो। रवि आजदेखि हाम्रो विद्यालयमा तिमीहरू सँगै पढ्ने छन्। उनीसँग बेन्चमा बसेर पढ्दा, खेल्दा, हात मिलाउँदा, खाजा खाँदा, लाइनमा बसेर प्रार्थना गर्दा एचआइभी सर्दैन। हाम्रो विद्यालयमा दृष्टिबिन ज्योति बहिनी, वैशाखी टेक्ने उज्जवल भाइ, बोल्न नसक्ने छवि भाइ र एचआइभी सङ्क्रमित भएका रवि भाइ पनि तिमीहरूसँगै मिलेर पढ्ने खेल्ने छन्। एचआइभी कसरी सर्छ भनेर तिमीहरूलाई सर मिसले कक्षामा बताउनु हुनेछ। लौ लौ, सबै आफ्नो कक्षामा जान सक्छ। अब
6: यौन तथा प्रजनन स्वास्थ्यका लागि ELCA सहयोगमा सक्रिय साथ। थप जानकारीका लागि फोन 9860362015, इमेल sakriyas@mail.com.np, पोस्ट बक्स नम्बर 10116, काठमाडौँ, नेपाल।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानवाधिकार आयोगले अध्ययन थाल्यो, सरकारले गर्न थाल्यो धमाधम नियुक्ति, कञ्चनपुर र कपिल वस्तुमा ठुलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने, राजमार्गमा पहिरो 55 उपकरण परिचालन लगायतका खबर प्रस्तुत गर्यौँ।
2: खबर विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षा क्षेत्र योजना SESP प्रभावकारी देखिए पनि योजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न भने सकेको छैन। सरकार र विकास साझेदार निकायको संयुक्त लगानीमा 2079 2088 सालसम्म सञ्चालन हुने गरी SESP कार्यान्वयनमा ल्याइएको योजना हो। कार्यान्वयन अवधिभर यस योजनाले 21 उपलब्धि अपेक्षा गरेको छ। यसको यसै वर्ष मध्य अवधि मूल्याङ्कन पनि भएको छ। अझै पनि विद्यालय शिक्षाको तलो तहमा शिक्षक दरबन्दी आवश्यकताभन्दा धेरै छ भने माथिल्लो तहमा अपुग छ। यो असन्तुलन मिलाउन शिक्षा तथा खेलकुद मन्त्रालयले प्राथमिक तहका 6,000 दरबन्दी माथिल्लो तहमा स्तर उन्नति गर्न लागेको छ। यसबीचमा खुद विद्यार्थी भर्ना दरमा पनि कमी आएको छ। SESP सुरु भएको वर्ष 96.1% रहेको खुद भर्ना दर अहिले घटेर 94.2% झरेको छ। बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बालबालिका विद्यालय बाहिर रहेको विज्ञको भनाइ छ। शिक्षा मन्त्रालयले पनि यस्ता समस्या अल्पसंख्यक समुदायका छात्रा, दलित तथा ग्रामीण भेगमा बढी देखिएको पहिचान गरेको छ। यसको समाधानका लागि मानवाधिकार मानव विकास सूचकाङ्कमा पछि परेका समुदायमा आधारभूत शिक्षाको पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्न लागि शिक्षा मन्त्रालयले जनाएको खबर आजको गोर्खा पत्रले छापेको छ।
1: बचत गर्ने बानीको विकास, साना उद्यमलाई प्रोत्साहन र विपन्न वर्गलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेपालमा सहकारी अभियान विस्तार भयो, तर पछिल्ला केही वर्ष यता वित्तीय अनियमितता, कमजोर व्यवस्थापन र प्रभावकारी नियमनको अभावका कारण सहकारी क्षेत्र गम्भीर सङ्कटमा परेको छ। हजारौँ बचतकर्ताको अरबौँ रुपियाँ फिर्ता हुन बाँकी छ भने सहकारी प्रतिको नागरिकको विश्वास समेत कमजोर बनेको छ। यही अवस्था सुधार गर्न सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत समस्या सहकारीको व्यवस्थापन, बचत फिर्ता, ऋण असुली र कानुनी प्रक्रिया अघि बढाएको छ। थप जानकारी अबको पालोमा।
2: सरकारले साना बचतकर्तालाई प्राथमिकतामा राखेर समस्याग्रस्त सहकारीको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। त्यसका लागि बजेट व्यवस्थासँगै सहकारीबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन र कानुनी प्रक्रिया पनि अघि बढाएको छ। चरणबद्ध रूपमा थप बचतकर्ताहरूलाई राहत दिने सरकारको तयारी छ। पछिल्लो समय सरकारले सहकारी समस्या समाधानका लागि गरिरहेका ठोस कामबारे राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्ण।
11: वर्तमान सरकार आइसके पछाडि यो पहिलो संशोधन अध्यादेश आयो, यो प्राधिकरणलाई चाहिँ एकदम सक्षम र तपाईँको डेलिभर गर्ने चाहिँ एउटा निकाय बनाउनु पर्छ भनेर अहिलेको मन्त्रीज्यू लगायत भनौँ सरकारले चाहिँ त्यसलाई राम्ररी बुझेर अहिले चाहिँ अधिकार चाहिँ दिएको अवस्था छ। अहिले चाहिँ म्याक्सिमम तपाईँको अब काम पनि हामीले यसलाई अगाडि चाहिँ बढाएका छौँ। तत्काल चाहिँ तपाईँको कारवाही गर्छ भन्ने चाहिँ एउटा मान्छेमा एउटा त्यो धारणा चाहिँ बनेको छ। म्याक्सिमम आउने भनेको बचत फिर्ताको लागि हो। उजुरी र गुनासो नै हामी लिने गरेका छौँ। एक प्रकारको चाहिँ हामीले काम चाहिँ अगाडि बढाइरहेका छौँ।
2: बचतकर्ताको ठुलो रकम अझै फिर्ता हुन बाँकी छ भने समस्याग्रस्त सहकारीका सम्पत्ति व्यवस्थापन, ऋण असुली र कानुनी प्रक्रियाले अपेक्षित गति लिन सकेको छैन। सहकारी क्षेत्र लाखौँ नागरिकको प्रत्यक्ष सरकारसँग जोडिएको हो, त्यसैले बचतकर्ताको रकम सुरक्षित गर्ने, दोषीलाई कानुनी दायरामा ल्याउने र सहकारी प्रतिको जनविश्वास पुनस्थापित गर्ने काम सरकारका लागि अझै चुनौतीपूर्ण भए पनि त्यसतर्फका प्रयासलाई प्रभावकारी रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता छ।
11: कहीँ न कहीँ तपाईँको यस्ता किसिमका केही तपाईँको गलत प्रवृत्तिका मान्छेहरू पसे गए, जसले सहकारीको मूल्य मान्यता सिद्धान्त बुझेनन् होइन, त्यस आधारमा गएर सरकारको नियम कानुन मापदण्ड निर्देशिका यिनीहरूलाई पनि लागू नगर्ने होइन, स्वनियमनको नाममा चाहिँ नि विभिन्न किसिमको चाहिँ नि अब त्यहाँ अवचलनका कुराहरू पनि गरे।
2: सहकारी क्षेत्रको सुधार केवल बचत फिर्तामै सीमित छैन। नियमन प्रणालीलाई प्रभावकारी बनाउने, सहकारीको सुशासन सुधार्ने, वित्तीय अनुशासन कायम गर्ने र भविष्यमा यस्ता समस्या दोहोरिन नदिने व्यवस्था गर्नुपर्ने उत्तिकै आवश्यक देखिएको छ। त्यसका लागि कानुनी, संस्थागत र व्यवस्थापकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामहरू के हुन्? फेरि एकपटक प्राधिकरणका उपनिर्देशक कर्ण।
11: प्राधिकरणलाई कसरी लाने, के गर्ने, भविष्यमा यसको के तपाईँको प्रारूप हुने, हामीले पनि यहाँबाट सल्लाह सुझाव दिएका छौँ। केही दिनमा मलाई चाहिँ पास पनि हुने अवस्थामा छ, दुई सदनबाट पास पनि भइसकेको छ। अब अलिकति नेप्सकोलाई सङ्कुचित पार्ने, तीन वर्षभित्र उसले आफ्नो कारोबार गरिसक्नुपर्ने भन्ने स्थिति छ। वित्तीयमा सबभन्दा ठुलो कारोबार गर्ने एउटा सहकारी ब्याङ्क पनि छ, एउटा छाता ऐन आउनुपर्छ कि के भन्नु, राष्ट्रिय सहकारी नियमन प्राधिकरण ऐनै आउनुपर्छ कि सर, छुट्टै हाम्रो आफ्नो स्पष्ट पोलिसी त हुनुपर्छ, रणनीति ल्याइदियो भए हुन्थ्यो, रोड म्याप क्लियर भइदियो भने अनि मान्छेलाई पनि ए यस्तो रहेछ यसको म्याप, यतातिर जाऊँ न त भन्ने हुन्छ नि त।
1: राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौँ उपत्यकाका धेरै पेट्रोल पम्प हिजो दिनभर बन्द हुँदा उपभोक्ता शास्तिमा परे। इन्धन भर्न पुगेका गाडी चालकहरू एउटाबाट अर्को पम्प धाउन बाध्य भए भने कतिपय ठाउँमा लामो लाइन समेत लागेको थियो। बेलुकदेखि भने धेरै पेट्रोल पम्पहरू सञ्चालनमा आएपछि इन्धन आपूर्ति क्रमशः सहज बन्दै गएको छ। यस्तै हवाई इन्धनको मूल्य घटेपछि नेपालमा चल्ने आन्तरिक हवाई इन्धनको फ्युल सरचार्ज इन्धन शुल्क घटाइएको छ। यो सँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। यस्तै इन्धनको मूल्य घटेसँगै यातायात व्यवसाय आफैले भाडा दर घटाउन माग गरेका छन्। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचार लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगन्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
14: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
13: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
14: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 41106-96।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। खेतीपाती, मेलापात, घाँस दाउरा र घरका दैनिक काम, यसरी नै कल्पना कुमारी सिंहको दैनिकी बितिरहेको थियो। यी कामबाट फुर्सद मिल्दा कहिलेकाहीँ सामाजिक सञ्जाल टिकटकमा सामान्य भिडियो राख्नुहुन्थ्यो। यस्ता भिडियो उहाँले सम्झनामा रहिरहोस् भन्ने उद्देश्यले मात्रै बनाउनुभयो, तर यही भिडियोले उहाँलाई अहिले चर्चित बनाएको छ। मेलापात गर्ने क्रममा उहाँले एक दिन कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाउनु भएको थियो। यो भिडियो 2,80,00,000 भन्दा बढी पटक हेरिएको छ। यसपछि उहाँ हुम्ली बुहारीका रूपमा लाखौं दर्शक माझ परिचित बन्नुभयो। आज उहाँले सामाजिक सञ्जाल मार्फत हुम्लाको संस्कृति, जीवनशैली र स्थानीय उत्पादनलाई विश्वसामु परिचित बनाउनु भएको छ। हुम्लाको चङ्खेली गाउँपालिकाका मार्सीधारा घर भएकी कल्पना फुर्सद मिल्दा वरपरका दृश्य समेट्दै भिडियो खिच्नुहुन्छ। पछिसम्म रहिरहोस् भनेर ती भिडियो टिकटक र फेसबुकमा पनि पोस्ट गर्नुहुन्छ। मेलापात, खेतबारी, गाउँघर र गाउँले परिवेशका कन्टेन्ट राखेर टिकटकमा चर्चित बन्नुभएकी कल्पनाका 230 भन्दा धेरै भिडियोमा 10,00,000 बढी भ्युज छ। आजको कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टा छुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ। दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्त्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। इरानले युरेनियम सम्वर्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अरू सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाइन बनाएको छ। विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुल्ला छ। यसैबीच वार्ताको सकारात्मक सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्य झन्डै 2% घट्दै 4 महिना यताकै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल झन्डै 71.5-72 अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ। दुवै पक्षले तनाव थप बढ्न नदी सम्झौताका प्रावधान, कार्यान्वयन, क्षेत्रीय सुरक्षा, हर्मुज जलमार्गमा सुरक्षित जहाज आवागमन तथा इरानको रोगका सम्पत्ति सम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन्।
2: अब खेल खबर। इङ्ल्यान्ड र बेल्जियमले फिफा विश्वकप 2026 को प्री क्वार्टर फाइनलमा स्थान बनाएका छन्। इङ्ल्यान्डले कङ्गोलाई पराजित गर्दा बेल्जियमले सेनेगल विरुद्ध 2 गोलले पछि परेको अवस्था पुनर्गमन जित निकालेको हो। गराती भएको खेलमा इङ्ल्यान्डले कङ्गोलाई 2-1 हरायो। खेलको 7 मिनटमा ब्रायन सिम्पेगाले गोल गर्दै कङ्गोलाई अग्रता दिलाएका थिए। त्यसपछि इङ्ल्यान्डले लगातार प्रहार गरे पनि बराबरी गोल गर्न लामो समय कुर्नु पर्यो। खेलको 75 मिनटमा कप्तान ह्यारी केनले हेड मार्फत गोल गर्दै इङ्ल्यान्ड इङ्ल्यान्डलाई बराबरीमा फर्काए। त्यसपछि 86 मिनटमा उनले नै अर्को गोल गर्दै टोलीलाई 2-1 जित दिलाएका थिए। इङ्ल्यान्डले अब अन्तिम 16 मेक्सिकोसँग खेल्नेछ। विश्वकपमा केनको कुल गोल संख्या 13 पुगेको छ भने यस संस्करणमा उनले 5 गोल गरिसकेका छन्। आज बिहान भएको अर्को खेलमा बेल्जियमले सेनेगलमाथि 3-2 को पुनरागमन जित निकाल्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। खेलको 24 मिनटमा हबिब डायराले र 51 मिनटमा इस्माइला सारले गोल गरी सेनेगललाई 2-0 को अग्रता दिलाएका थिए, तर अन्तिम 5 मिनट सम्हालिन सकेन। खेलको 86 मिनटमा रोमेलु लुकाकुले गोल गर्दै अन्तर घटाए पनि 3 मिनटपछि युरी टिटेमान्सले गोल फर्काएका थिए। निर्धारित समय 2-2 को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्तिम मिनटमा सेनेगलका लामिन क्यामाराले डिबक्सभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई युरी टिलेमान्सले गोलमा परिणत गर्दै बेल्जियमलाई 3-2 को जित दिलाएका छन्। अन्तिम 16 इङ्ल्यान्डले मेक्सिको र बेल्जियमले अमेरिका र बोस्निया एन्ड हर्जगोभिना बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अहिले अमेरिका र बोस्निया र हर्जगोभिना बीचको खेल चलिरहेको छ।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भने 5,35,32,82,00,00,000 रुपियाँ देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको असार 16 तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक वर्ष सकिन लाग्दा पनि सरकारको पुँजीगत खर्च कमजोर छ। असार 16 लक्ष्यको 35.32% मात्रै पुँजीगत खर्च भएको छ।
2: जघन्य वा गम्भीर कसुर तथा त्यस्ता कसुरको उद्योग दुरुत्साहन वा आपराधिक षड्यन्त्र बाहेक अन्य कसुरमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानुनी व्यवस्था प्रस्ताव गरेको छ।
1: देशभरका 166 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिसमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गरेको खबर कारोबारले लेखेको छ।
2: सेयर कारोबार मापक नेप्से परिसूचक हिजो 44.59 अङ्कले बढेको छ। अघिल्ला 7 दिन लगातार घटेको नेप्से एकाएक उच्च अङ्कले वृद्धि भएको हो।
1: विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेसनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र मागभन्दा बढी विद्युत उत्पादन भएकाले प्रणाली ग्रिडको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको खबर कान्तिपुरले लेखेको छ।
2: गृह मन्त्रालयमा दोस्रो पटक कार्यभार सम्हाल्दा गएको जेठ 26 गृहमन्त्री सुदन गुरुङले गरेका 4 निर्णयमध्ये एक थियो दरबार हत्याकाण्डको अनुसन्धान गर्ने। निर्णयको 3 साता बितिसक्दा पनि त्यसको प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन।
1: भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 को वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 पालिकासँग स्पष्टीकरण मागेको छ।
2: भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवर्धन र रोजगारी सृजनामा सहयोग पुर्याउन एसियन विकास बैंक एडिबीले नेपाललाई झण्डै 7,50,00,000,00 रुपियाँ 5 करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको खबर आजको गोर्खापत्रमा छ।
1: नेपालको पहिलो सडक सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागडुङ्गा सुरुङ मार्ग आउँदो साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। कायाकैरनमा अब पालो उखानको।
2: वर्षाको भेल आयो गयो।
1: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: राष्ट्रपतिले 18 मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले अध्ययन थाल्यो। त्रुटिवश बालबालिकाको विवरण समावेश भएको राष्ट्रपा महामन्त्री आचार्यको स्पष्टीकरण।
1: कञ्चनपुर र कपिल वस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने। राजमार्गमा पहिरो पन्छाउन 155 उपकरण परिचालन।
2: विपन्न बालबालिकालाई विद्यालय ल्याउनै सकस, बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बालबालिका विद्यालय बाहिर।
1: कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक, दुई देशबीच तनाव कम हुने संकेत। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 4 महिना यताकै सस्तो।
2: र विश्वकप फुटबलमा इङ्ल्यान्ड र बेल्जियमको पुनरागमन जित अग्रता जोगाउन नसक्दा कङ्गो र सेनेगल बाहिरिए। अमेरिका र बोस्निया बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। कम्युनिस्ट नेताहरूले अब मिल्नुपर्छ भनेर भाषण गर्न थालेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली र प्रचण्ड जस्ता देखिने मान्छे छन्। ओली जस्ता देखिने मान्छे भन्दैछन्, तपाईँलाई त देख्यो कि स्वर्ग नर्क पातल कता हुन्छ, सँगै कुदिहालौँ जस्तो लाग्छ। अनि जवाफमा प्रचण्ड जस्तै देखिने मान्छे भन्दैछन्, मलाई नै पत्याइहालौँ जस्तो लाग्छ। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल असार 18 गते, तदनुसार सन् 2026 जुलाई 2 तारीक बिहिबार। दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरी, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेशमा 11 महिनामा आधा पनि पूँजीगत बजेट खर्च हुन सकेन। आगामी आर्थिक वर्षको बजेटको विवाद कायमै रहँदा प्रदेश सभाको बैठक नै अनिश्चित, कर्णाली प्रदेश सभा बैठक पनि अझै बस्न सकेन। दाङमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको ज्यान गयो। तुलसीपुरमा 8 वर्षमा 154 कान निर्माण, 4 वर्षमा 488 जनामा पाठेघरको मुख क्यान्सर। र रोल्पामा 10 करोड लगानीमा बनाइएको आधुनिक बस पार्क प्रयोगविहीन, रुकुम पश्चिममा नदीजन्य पदार्थ उत्खनन गर्ने 4 सवारी साधनलाई कारवाही, मनसुनी वायुको प्रभावले देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँ गुद राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 11 महिनाको अवधिमा विकास बजेट करिब 45% मात्रै खर्च गर्न सकेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 44.92% विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय राप्ती उपत्यका देउखुरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले पुँजीगततर्फ 23,47,14,65,000 रूपियाँ बजेट रहेकोमा 10,54,27,68,565 रूपियाँ मात्रै खर्च गरेको हो। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म चालुतर्फ 50.67% बजेट खर्च भएको छ। चालुतर्फ 15,43,85,35,000 रूपियाँ बजेट रहेकोमा 7,82,20,75,083 रूपियाँ 54 खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालुतर्फको 6,33,79,47,226 रूपियाँ 58 पैसा

0: खर्च हुन बाँकी छ। लुम्बिनी प्रदेश सरकारको चालू र पुँजीगत तर्फको खर्च 47.20% भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 38.91 अर्ब रूपियाँको बजेट ल्याएको थियो। चालू आर्थिक वर्षको 11 महिनामा 18.36 करोड 48,43,648.54 रूपियाँ खर्च भएको छ। प्रदेश सभाको 49.18% बजेट खर्च भएको छ, जसमध्ये चालुतर्फ 53.30% र पुँजीगत तर्फ 17.26% बजेट खर्च भएको हो। प्रदेश लोक सेवा आयोगको 49.61% बजेट खर्च भएको छ। यसै गरी प्रदेश योजना आयोगको 32.18% बजेट खर्च भएको छ। अर्थ विविध तर्फको कुनै पनि बजेट खर्च भएको छैन। स्थानीय तह निकासतर्फ चालू शीर्षकमा 62.72% बजेट खर्च हुँदा स्थानीय तहमा जाने बजेट चालू शीर्षक अन्तर्गत जाने गरेको छ। जुन चालू र पुँजीगतमा खर्च हुन्छ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको जम्मा 32.10% मात्रै बजेट खर्च भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि 29.39% बजेट खर्च भएको छ। यसै गरी उद्योगको पर्यटन तथा यातायात मन्त्रालयको 37.13% बजेट खर्च भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको 47.06% बजेट खर्च भएको छ। यसै गरी कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको 42.73% बजेट खर्च भएको छ। यसै गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको 15.28% बजेट खर्च भएको छ। वन तथा वातावरण मन्त्रालयले बितेको 11 महिनामा 48.66% बजेट खर्च गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले 50.26% बजेट खर्च गरेको छ। यसै गरी युवा तथा खेलकुद मन्त्रालयको जम्मा 19.78% बजेट खर्च भएको छ। यसै गरी शहरी विकास तथा खानेपानी मन्त्रालयको 11 महिनामा 43.10% बजेट खर्च भएको छ। सामाजिक विकास मन्त्रालयको 36.41% बजेट खर्च भएको छ। यसै गरी स्वास्थ्य मन्त्रालयको जम्मा बजेट खर्च 62.77% रहेको बताइएको छ। बजेट पुनर्लेखनको मागलाई लिएर जारी राजनैतिक गतिरोधका कारण प्रदेश सभाको 8 अधिवेशन अन्तर्गतको 11 बैठक समेत हिजो स्थगित गरिएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार हिजो दिउँसो 1 बजे बस्ने तय भएको प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो। प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्देशनमा अब उक्त बैठक असार 21 गते आइतबार दिउँसो 1 बजे बस्ने गरी तय गरिएको छ। लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक भए यता सत्तारूढ़ दलभित्रै असन्तुष्टि चुलिएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले बजेट मन्त्री केन्द्रित असन्तुलित र पक्षपातपूर्ण रहेको आरोप लगाउँदै बजेट पुनर्लेखनको माग गरेका छन्। सांसदहरूले केही मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा ठूलो रकम विनियोजन गराएको तर कतिपय सांसदका क्षेत्रमा न्यून बजेट मात्र परेको भन्दै विरोध जनाएका हुन्। तत्काल बजेट संशोधन नभएसम्म सदन चलन नदिने उनीहरूको अडान छ। उनीहरूले बजेटमा समानुपातिक वितरण नभएको, योजनाको छनौटमा मनपरी भएको र पहुँचका आधारमा मात्रै बजेटको बाँडफाँट गरिएको आरोप लगाएका छन्। प्रदेश सरकारले असार 1 गते आगामी आर्थिक वर्षका लागि 37.38 अर्ब रूपियाँ बराबरको बजेट प्रस्तुत गरेको थियो, तर बजेटमाथिको छलफल शुरू भएदेखि नै अवरोध हुँदै आएको छ। बजेट विवादकै कारण प्रदेशसभा बैठक पटक पटक प्रभावित हुँदै आएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले असन्तुष्ट भएका सांसदहरूसँग सहमति खोज्ने प्रयास भइरहेको बताउनु भएको छ। यसैबीच हिजो 15 मिनटका लागि स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक पनि अझै बस्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै प्रदेश सभा बैठक नै अवरुद्ध गरेको थियो। प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले मंगलबार दिउँसो 15 मिनटका लागि बैठक स्थगित भए पनि त्यसपछि बैठक बस्न नसकेको बताउनुभयो। हिजो दिउँसो 1 बजेका लागि सूचना टाँच गरिएको थियो, यद्यपि हिजो पनि सहमति नजुटेकाले सभा बस्न नसकेको बताइएको छ। प्रतिपक्षले सभामै विचाराधीन विकृत बजेटको बारेमा सुधार गर्नुपर्ने पक्षबारे सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गरेका हुन्। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटको विषयलाई लिएर कर्णाली प्रदेशमा पनि सत्तापक्ष र प्रतिपक्ष बीचको विवाद समाधान हुन सकेको छैन। विवाद समाधानका लागि हिजो बिहान 8 बजेदेखि बेलुका 9 बजेसम्म बसेको सर्वपक्षीय बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी राप्रपा पूर्व मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार दिउँसो संयुक्त रूपमा बजेटमा असन्तुष्टि व्यक्त गर्दै संसदमै अवरुद्ध गर्नुभएको थियो। हिजो दिनभर छलफल गर्दा पनि सहमति नभएपछि आज बस्ने प्रदेशसभाबाट बजेट पारित हुन नदिने रणनीतिमा विपक्षी दलका सांसदहरू रहेको बताइएको छ। दाङको घोराहीमा सिंचाईका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको ज्यान गएको छ। ज्यान जानेमा घोराही उपमहानगरपालिका 4 लक्ष्मीपुर निवासी 10 वर्षीय आशिका घरती रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार लक्ष्मीपुर चोक नजिकै सिंचाईका लागि बनाइएको मानव निर्मित ड्याममा डुबेर मृत्यु भएकी बालिका सुनपुर सामुदायिक विद्यालयमा कक्षा 4 अध्ययनरत हुनुहुन्थ्यो। हिजो बिहान आशिका दिदीसँग घरबाट विद्यालय गएको र दिदीसँगै घर फर्कने क्रममा घरभन्दा करिब 500 मिटर नजिकको ड्याममा पौडी खेल्ने क्रममा डुबेको बताइएको छ। प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बालिकाको शव दिउँसो तालबाट निकालेको हो। दाङको घोराही उपमहानगरपालिका 13 कमलघारीमा असार 16 गते पाठेघरको मुख्य क्यान्सर परीक्षणका लागि शिविर चल्यो। जाँचका क्रममा एक 37 वर्षीय महिलाको पाठेघर पोजेटिभ देखियो, अर्थात क्यान्सर हुने लक्षण फेला पर्यो। त्यसपछि स्वास्थ्यकर्मीले औषधि चलाए। अब घोराही उपमहानगरपालिकाको संस्थागत परिवार नियोजन क्लिनिकमा बोलाएर विशेषज्ञ जाँच गराउने तयारी भइरहेको छ। उहाँ मात्रै होइन, घोराई उपमहानगरपालिकाले गाउँघरमै पुगेर महिलाहरूको पाठेघरको क्यान्सर समयमै पहिचान गरी धेरैको ज्यान जोगाएको छ। तर कतिपय लाजले समस्या लुकाएर राख्दा ढिलो गरी परीक्षण भएको र बचाउन नसकिएको घोराई उपमहानगरपालिका स्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ। शाखाका अनुसार पछिल्लो 4 वर्षमा घोराहीमा पाठेघरको मुख्य क्यान्सरकै कारण ज्यान गुमाउने फाटाफुट छन्। तर समयमै स्क्रिनिङ गराउँदा स्वयंले ज्यान जोगाएका छन्। बितेको 4 वर्षको तथ्याङ्कले घोराई महानगरपालिकामा 488 जनामा पाठेघरको मुख्य क्यान्सरको शंकास्पद लक्षण फेला परेको छ। घोराई महानगरपालिका स्वास्थ्य प्रवर्धन शाखाले 19 वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट 488 जना महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेला परेको हो। महिलाहरूको स्वास्थ्य संरक्षणका लागि उपमहानगरपालिकाले 2079-80 नै पाठेघरको मुख्य क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ। 4 आर्थिक वर्षमा घोराहीले 19 वडाका विभिन्न क्षेत्रमा पुगेर 16,741 जना महिलाहरूको पाठेघर परीक्षण गरेको छ। सोही परीक्षणमा 488 जना महिलाको पाठेघरमा क्यान्सरको शंकास्पद लक्षण देखिएको हो। तथ्याङ्क अनुसार पहिलो वर्ष आर्थिक वर्ष 2079-80 जम्मा 5,809 जना महिलाको पाठेघरको परीक्षण गरिएको थियो। अहिले चालु आर्थिक वर्ष 2082-83 2,007 जनाको पाठेघर जाँच गर्दा 120 जनामा पोजेटिभ देखिएको घोराई महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभएको छ। घोराहीले क्यान्सर लगायतका बिरामीको उपचारमा सहयोग गरिरहेको छ। त्यही सहयोग लिन दैनिक जसो कार्यालयमा बिरामी आउन थालेपछि क्यान्सर ठूलो समस्याका रूपमा बढ़िरहेको र त्यसमा पनि पाठेघरको मुख्य क्यान्सर भएर महिलाहरूको जीवन नै जोखिममा पर्न थालेको महसुस गरेर समयमै यसको पहिचान र उपचारमा सहजता ल्याउन पालिकाले हरेक वर्ष स्क्रिनिङ अभियान नै सञ्चालन गरेको करायत महानगरपालिकाकी उपमेयर हुमा कुमारी डीसीले बताउनु भएको छ। क्यान्सरकै अवस्थामा पुगेपछि निको नहुने र घाउ भएर महिलाहरूले ज्यान गुमाउनु पर्ने अवस्था छ, तर नियमित जसो तीन तीन वर्षमा जाँच गराउँदा दस वर्षपछि क्यान्सर हुने अवस्थालाई समेत अहिले नै उपचार गरी निको पार्न सकिने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनु भएको छ। पाठेघरको मुख्य क्यान्सर चार वर्षमा 488 जनामा पोजिटिभ जेएन सागरले लेखेको खबर आजको नयाँ गोद राष्ट्रिय दैनिकमा छापिएको छ। आजको परिवेशमा अब छोटो विश्राम।
1: किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि प्रकृति आजको परिवेशमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। रोल्पाको रोल्पा नगरपालिका दुई रेउघामा 10 करोड़ लगानीमा बनेको आधुनिक सुविधा सहितको बस पार्क प्रयोगविहीन बनेको छ। दुई महिना अघि 14 वैशाखमा धुमधामका साथ बस पार्कको उद्घाटन गरिएको भए पनि त्यस यता कुनै पनि बस, जीप लगायतका सवारी साधन बस पार्कमा पार्किङका लागि पुगेका छैनन्। बस पार्कमा पार्किङ क्षेत्र, कार्यालय भवन, शौचालय, टिकट काउन्टर र व्यवस्थित सड़क समेत निर्माण गरिएको छ। नगरपालिकाका अनुसार यातायात व्यवसायीले अटेर गरेपछि बस पार्क प्रयोगविहीन बनेको हो। नगर प्रमुख सुरेन्द्र घरती मगरले व्यवसायीसँग पटक पटक छलफल गरी बस पार्क उद्घाटन र हस्तान्तरण गरिएको बताउनुभयो। जिल्लाका चारवटा यातायात व्यवसायका प्रतिनिधि र पदाधिकारीसँग धेरै पटक बैठक गरिएको छ। सकारात्मक तरिकाले छलफल समेत भएको थियो, त्यसपछि मात्रै हामीले बस पार्क प्रयोगमा ल्याउने निर्णय गरेका थियौं, उहाँले भन्नुभयो। नगरपालिकाले सदरमुकाम लिबाङ बजारमा सवारी साधन जथाभावी पार्किङ गर्ने प्रविधि बढेपछि नयाँ बस पार्क निर्माण गरेको हो। नगर प्रमुख घरतीले नगरपालिकाले अघि सारेको निर्णयमाथि केही दलका नेता र व्यापारीले स्थानीय बातको नारा लगाएर वातावरण बिगारेको आरोप लगाउनुभयो। रोल्पामा बसका र जीपका दुई दुईवटा यातायात प्रणाली रहेको समेत उहाँले बताउनु भएको छ। सदरमुकामदेखि भित्री गाउँमा र बाहिरी जिल्लाहरू दाङ, बुटोल, नेपालगंज लगायतमा चल्ने साना जीपका दुई प्राली जलजला, हिमाल र हिमताल यातायात प्रणालीले पनि बस पार्कमा सवारी साधन लैजान मानेका छैनन्। जिल्लाभर करिब 200 सार्वजनिक सवारी साधन रहेको बताइएको छ। रूकुम पश्चिममा प्रहरले अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर कार्यवाही गरेको छ। जिल्लाको मुसीकोट नगरपालिका र बाफीकोट गाउँपालिकाका विभिन्न स्थानबाट 4 सवारी साधन र 4 चालकलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायबाट कार्यवाही गरिएको प्रहरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका इन्सपेक्टर जवेन्द्र परियारले मुसीकोट नगरपालिका 11 र बाफीकोट गाउँपालिका 10 काराघाटबाट सवारी साधन नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार मुसीकोट नगरपालिका 11 खहरे जंगल स्थित गोताबाङ जाने भित्री सडक खण्डमा नदीजन्य पदार्थ गिट्टी बालुवा उत्खनन गरी ओसार पसार गरिरहेको अवस्थामा 3 सवारी साधन नियन्त्रणमा लिएको हो भने बाफीकोट गाउँपालिका 10 गाराघाट स्थित भेर नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने 1 सवारी साधन नियन्त्रणमा लिएको बताइएको छ। ती सवारी साधनलाई सम्बन्धित स्थानीय तहबाट आवश्यक कार्यवाहीपछि छाडिएको प्रहरले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको हो। सरकार अर्थात जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डिएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै भाडा पनि समायोजन गरेको छ। हवाई भाडामा जोडिने फ्यूल सरचार्ज समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सोबारे जानकारी समेत गराएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ कटौती गरेको थियो। नयाँ दर अनुसार हवाई भाडाका फ्यूल सरचार्ज अधिकतम 2,335 रूपियाँसम्म घटेको छ। नेपालगंज भद्रपुर रूटमा यसअघि 15,725 रूपियाँ रहेको फ्यूल सरचार्ज अब 13,390 रूपियाँमा झरेको छ। काठमाडौँ धनगढ़ी रूटमा यसअघि 11,885 रहेको फ्यूल सरचार्ज अब 10,120 रूपियाँमा झरेको छ। काठमाडौँ सुर्खेत रूटमा 9,295 रहेको इन्धनको भाडा अब 7,915 रूपियाँमा झरेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम र बजेट तोकिएको समयभित्र सभामा पेश गर्न नसकेका 23 स्थानीय तहलाई स्पष्टीकरण मागेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारी विवरण पठाउन निर्देशन दिएको हो। पत्रमा स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने भए पनि असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। तर केही पालिकाले अझै पनि बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छैनन्। स्थानीय सरकारलाई प्रभावकारी बनाउने आधार केवल विकास निर्माणका योजना र बजेट मात्र होइन, त्यसलाई सञ्चालन गर्ने स्पष्ट कानूनी संरचना पनि हो। कानून बलियो भए मात्रै सेवा प्रभाव व्यवस्थित पारदर्शी र उत्तरदायी बन्न सक्छ। यही मान्यतालाई आत्मसात गर्दै दाङको तुलसीपुर महानगरपालिकाले पछिल्ला 8 वर्षमा 154 वटा विभिन्न कानून निर्माण गरी स्थानीय शासनलाई सशक्त बनाउने दिशामा जोड़ दिएको छ। उपमहानगरपालिकाको 1900 नगरसभामा विधायन समितिका संयोजक भीमबहादुर कुंवर एउगीले आर्थिक वर्ष 2082-83 को असार 5 गतेसम्मको प्रतिवेदन प्रस्तुत गर्दै 2075 सालदेखि हालसम्म 41 वटा ऐन 89 वटा कार्यविधि र 4 वटा निर्देशिका 5 वटा नियमावली 9 वटा मापदण्ड 1 वटा नीति 1 वटा रणनीति 3 वटा कार्ययोजना र 1 वटा मार्गदर्शन गरी जम्मा 154 वटा कानून निर्माण भई कार्यान्वयनमा आएको जानकारी गराउनु भएको हो। र अहिले देशैभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतया बादल लागेको छ। अहिले गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका साथै देशका पहाड़ी भूभागका 1-2 ठाउँमा तथा कोशी मधेश र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भूभागमा पनि केही ठाउँमा बागमती र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ। यसै गरी आज दिउँसो मध्य प्रदेश र कोशी प्रदेश तथा अन्य केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।
3: तालाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन। अमेरिका र इरान गत जुन 17 भएको सहमति कार्यान्वयनमा सकारात्मक संकेत देखा परेको कतारको दावी र फिफा विश्वकप प्री क्वार्टर फाइनल प्रवेशका लागि गैरातीको खेलमा इङ्ल्यान्ड र बेल्जियम विजयी, अमेरिका र बोस्निया हर्जगोभिना बीचको खेल जारी।
4: दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिनुहुँदै मन्त्री खनालले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भूभागको सीमाङ्कनका विषय टुङ्ग्याइसकेको भए पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सीमाङ्कन गर्न बाँकी रहेको बताउनुभयो। मन्त्री खनालले सीमाङ्कन टुङ्गो लाग्न बाँकी रहेका भूभागहरूको प्रमाण र नक्साहरू नेपालसँग रहेको भन्दै प्रमाणका आधारमा द्विपक्षीय कूटनीतिक वार्ता मार्फत भारतसँग रहेको मतभेद टुङ्ग्याउन चाहेको बताउनुभयो। सांसद विष्णुबहादुर विश्वकर्माले सीमा समस्याका विषयमा सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले सीमाङ्कन हुन बाँकी रहेका क्षेत्र बाहेक अन्य क्षेत्रमा सीमा नापीसँग सम्बन्धित प्राविधिक समितिले काम गरिरहेको बताउनुभयो।
7: नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले नेपालको र भारतको धेरै भूभाग बीच सीमाङ्कन टुङ्ग्याएको छ, तर लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र र सुस्ता क्षेत्रमा द्विपक्षीयको प्राविधिक टोलीले सीमाङ्कन गरेको छैन। त्यो सत्य हो, त्यो तथ्य हो, तर हामी स्पष्ट छौँ ती भूभागहरू नेपालको हो। हामीसँग ऐतिहासिक आधारहरू छन्, प्रमाणहरू छन्, नक्साहरू छन् र त्यसका आधारमा हामी हाम्रो दावी सहित द्विपक्षीय कूटनीतिक वार्ता मार्फत मतभेद टुङ्ग्याउन चाहन्छौँ। त्यस अर्थमा यो तथ्य चाहिँ वास्तविक हो। कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ता क्षेत्रमा दुई पक्षले औपचारिक रूपमा सीमाको नक्साङ्कन नटुङ्ग्याएको तथ्य हो, तर यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा पनि हामी त्यो पहल कूटनीतिक वार्ता मार्फत यो विषयलाई पनि समाधान गर्नुपर्छ भनेर हामी लागिराखेका छौँ।
3: परराष्ट्र मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु रहेको भन्ने केही प्रारम्भिक अध्ययन र अन्वेषणले देखाएको भन्दै थप अध्ययन र अन्वेषणको काम खानी तथा भूगर्भ विभाग मार्फत हुने पनि बताउनुभयो। सांसद भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री खनालले युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चाको विषयमा कुनै सत्यता नरहेको स्पष्ट गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेत आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै उहाँले संकल्प प्रस्ताव कार्यान्वयनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक दिन हरेक 3 महिनामा कार्यान्वयन प्रगति सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। यसअघि छलफलमा उठेका विषयमा जवाब दिँदै महिला बालबालिका मन्त्री सीता बादीले लैङ्गिक हिंसा रोकथाम नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त्य गर्नका लागि थप व्यवस्थासहित एकीकृत कानून तर्जुमा गर्ने उद्देश्यले अवधारणा पत्र तयार पारेको बताउनुभयो। मन्त्री बादीले अवधारणा पत्रमा प्रस्तावित कानूनमा समेट्नुपर्ने मुख्य विषयहरूमा डिजिटल हिंसा नियन्त्रणको विषय रहेको र राय तथा परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी गराउनुभयो। छलफलमा सांसदहरूले डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा बढ्दै गएको भन्दै तत्काल कानूनी र संस्थागत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले इन्टरनेट र स्मार्टफोनको पहुँच तीव्र गतिमा बढे पनि डिजिटल साक्षरताको अभावमा महिला र किशोरी हिंसाको शिकार भइरहेकाले पाठ्यक्रममै डिजिटल शिक्षा समावेश गर्नुपर्ने माग गर्नुभयो। सांसदहरूले फेसबुक जस्ता बहुराष्ट्रिय कम्पनी नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई कानूनी दायरामा ल्याई आपत्तिजनक सामग्री तत्काल हटाउने प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै सभाको विशेष सुन्ने लगायतका विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका स्थापित मूल्य मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। हिजोको बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानको समस्या सुरु भएकाले समयमा नै उद्धार सुरक्षित बसोबास र राहतको तयारी तथा व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको बैठक आज सभा 1 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिको बैठकले 3 केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि हिजो केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय समितिको बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई नै जिम्मेवारी दिएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीका लेखनाथ पौडेललाई मनोनित गरेको छ। यसअघि केन्द्रीय कार्यालयमा हिजो आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनु भएको छ। सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको हो। महाधिवेशनले सभापति 2 उपसभापति 1 महामन्त्री र 3 सहमहामन्त्री सहित 900 सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। सभापतिमा निर्वाचित लामिछानेले यसअघि नै शपथ लिइसक्नु भएको छ। असार 7 देखि 12 गतेसम्म चितवनको भरतपुरमा रासोपाको पहिलो महाधिवेशन भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र मार्फत हिजो विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। गृह मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार सम्बन्धी सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार सहुलियत नदिने अस्पताललाई कारवाही गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयद्वारा परिपत्र जारी गरी कार्यविधिमा उल्लेख भएको छुट तथा सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। विपन्न असहाय र व्यवहारिसे नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल सयको 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित पारदर्शी र पहुँचयोग्य बनाउन कार्यविधि जारी गरिएको थियो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथि दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा विधेयकको प्रस्तावना र केही दफाहरूमाथि भएको छलफलमा सांसदहरूले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययन अनुसन्धान गर्न छुट्टा छुट्टै व्यवस्थालाई प्रस्तावनामै समेट्न सुझाव दिनुभयो। पछिल्लो समय प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिकसँगै डिजिटल अपराधको परीक्षण एवं अनुसन्धानलाई पनि थप गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। सांसदहरूले नमूना संकलन गरेपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अहिलेको बाध्यतालाई अन्त्य गर्ने गरी जनशक्ति र ल्याबहरूको व्यवस्थापन कानूनमै तोक्नुपर्ने सुझाव दिनुभयो। छलफलमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्राथमिक तहका शिक्षकको दरबन्दी नभएका विद्यालयले बाध्यात्मक अवस्थामा माध्यमिक तहका कक्षा चलाउनु पर्ने बताउनुभयो। प्रयोगशाला सञ्चालनका लागि बन्ने कानून नितान्त प्राविधिक भएकाले दफावार छलफलमा सम्बन्धित मन्त्रालयसँगै विषय विज्ञको आवश्यकता पर्ने हुँदा समितिले प्रयोगशाला विज्ञ गोपाल चौधरीलाई दफावार छलफलमा विज्ञका रूपमा आमन्त्रण गर्ने निर्णय पनि गरेको छ। बैठकमा सभापति डाक्टर ओजस्वी शेरचनले हाल नेपालमा यससँग सम्बन्धित कति जनशक्ति छन् र अत्याधुनिक ल्याब सञ्चालन गर्न कति जनशक्ति र पूर्वाधार आवश्यक छ भनी तथ्याङ्क उपलब्ध गराउन प्रयोगशालाका पदाधिकारीलाई निर्देशन दिनुभयो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित योजनाबद्ध र प्रभावकारी बनाउन राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णय मार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको राष्ट्रिय शैक्षिक पात्रो सम्बन्धी प्रतिवेदन 2080 समय अनुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक पात्रो स्वीकृत गर्नुका साथै आवश्यक कार्यान्वयनका लागि सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भएता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसी कक्षा 12 तथा विश्वविद्यालय स्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ। अबदेखि एसीको नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र, कक्षा 12 नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गरिनेछ। यो व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको 100 बुँदे कार्ययोजना अनुसार कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पनि सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको कार्ययोजनाहरू तीव्र गतिमा कार्यान्वयन भइरहेको जनाएको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि 3 जनाको नाम कुलपति समक्ष गरेको सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो। त्यस्तै सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्के नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। मन्त्री परिषदको कार्यालयले हिजो परिपत्र जारी गर्दै मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्नेतर्फ सचेत गराउँदै तीनै तहका सरकारलाई निर्देशन दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको थाइल्याण्डको बैङ्ककमा भएको नवौं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले हिम नदीहरू तीव्र पग्लने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षय जस्ता विषयमा विश्वको ध्यानाकर्षण गराउनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सन् 2027 आरोग्य वर्षका रूपमा मनाउन लागेको तयारी सम्बन्धमा छलफल भएको छ। समितिको हिजोको बैठकमा आरोग्य वर्ष पर्यटन क्षेत्रको प्रवर्धनमा नयाँ कदम भएको बताउनुहुँदै यसका लागि सहज बजारीकरण, लगानी आकर्षण, नीतिगत स्पष्टता तथा पर्यटन क्षेत्रका सबै सरकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको सांसदहरूले बताउनुभयो। सांसदहरूले नेपालका विभिन्न विमानस्थलहरूमा पर्यटकका लागि इन्टरनेट सेवाको पहुँच विस्तार, अध्यागमन प्रक्रियामा थप सहजीकरण तथा सिम कार्डको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा समितिकी सभापति सुमनिमा उदासले नेपालको हिमाली सौन्दर्य, जडीबुटी र प्राकृतिक सम्पदालाई आरोग्य पर्यटनको आधारका रूपमा विकास गर्दै मौलिक पहिचानको विश्वव्यापी प्रवर्धन गर्नुपर्ने बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी सहित दुईजना विरूद्ध 18,50,000 रुपियाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सुवेदी सहित सिरिस कन्स्ट्रक्सन, मध्यपुर ठिमी छ भक्तपुर र उक्त कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राई विरूद्ध आर्थिक वर्ष 2077-78 पलापु खानेपानी आयोजनाको ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राख्ने गरी भएको निर्णय कार्यान्वयन नगरी नगराई बैंक जमानत बापतको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टर्टले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच संचार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, संहिताको कार्यान्वयन लगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा विकास साझेदारीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए मनिकले उहाँको कार्यकक्षमा हिजो भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद साउदी अरबको सुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसदको हालैको निर्णय अनुसार नेपाल साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिनुभयो। हरित जलवायु कोष जीसीएफ बोर्डको 45 बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि 8.5 मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धि मार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण शीर्षकको उक्त वित्तीय प्रस्ताव स्वीकृत गरेको हो। यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोषले जीएसएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रिया अन्तर्गत विकास गरेको हो। मध्य प्रदेशका जिल्लाहरूमा पछिल्लो समय वनको क्षेत्रफल घट्दै गएसँगै मानव तथा वन्यजन्तु बीच द्वन्द बढ्न थालेको छ। यो आर्थिक वर्षको 11 महिनामा मध्य प्रदेशका जिल्लाहरूमा बाघ, हात्ती तथा बँदेलको आक्रमणबाट 5 जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन्। जनकपुरबाट संवाददाता अजय झाको यो रिपोर्ट।
8: वन क्षेत्रमा बस्ती विस्तार तथा अन्य विकासका पूर्वाधारको निर्माण हुन थालेपछि वन्य जन्तुहरू जंगल छेउमा रहेको मानव बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेको छ। केही वर्ष यता बढेको मानव तथा वन्य जन्तु बीचको द्वन्दका विषयमा डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत विनोद सिंह,
9: जहाँ जंगलसँग समुदाय जोडिएको छ त्यस्तो ठाउँमा सोलर फेन्सरको व्यवस्था गर्न सक्छौ। गाउँमा जनावरलाई धपाउने उपायहरू पनि खेतबारीमा गरेको हुन्छ। हामीले आफ्नो आचरण राम्रो गर्नुपर्छ। हात्तीसँग द्वन्द छ भने जङ्गलको छेउछाउमा बस्ने समुदायले रक्सी त पार्नु भएन। रक्सीकै बास्नाले गर्दाखेरि हात्ती चाहिँ दौडेर आउँछन्। त्यहाँ जोगाउनको लागि सरकारले कानुनी व्यवस्था गरिदिएको छ, कार्यविधि बनाएर क्षतिपूर्ति राहत सम्बन्धी निर्देशका जारी गरेको छ।
8: वन्य जन्तुको संख्या बढ्दै गएको तर वन तथा चुरे क्षेत्रको विनाश भइरहेको कारणले वन क्षेत्रमा पानी तथा खानाका लागि आहारको कमी भएपछि वन्य जन्तुहरू मानव बस्तीमा पस्ने गरेका छन्। मध्य प्रदेशका जिल्लाहरूमा हात्ती, बाघ, बदेलको आक्रमण बाट 5 जनाको मृत्यु हुनुका साथै दर्जनौ व्यक्ति घाइते भएका छन्। मध्य प्रदेशले वन्य जन्तुको आक्रमणबाट मृत्यु भएका 4 जनालाई क्षतिपूर्ति दिनुका साथै घाइते तथा बाली नष्ट गरेको किसानहरूलाई राहत दिँदै आएको छ। मध्य प्रदेशका वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल,
10: यसपालि 12 बाट 2 जना र 70 बाट 2 जना 4 जना मान्छे खेजुर भएको छ वन जन्तुबाट, उहाँले 10-10 लाख रुपियाँले दिएको छ। बाघले घाइते बनाएको वर्षाका मान्छे 1 जनालाई 2 लाख रुपियाँ दिएका छौँ। 12 मान्छे सामान्य घाइते उसले 20,000 दिएको छौँ भने 45-46 जना मान्छेलाई हामीले वन्य जन्तुहरू गएर जो बाली नाली जो क्षति गरिदिन्छ त्यसको क्षतिपूर्तिको मूल्याङ्कन जिल्लाबाट नै भएर आउँछ।
8: मानव र वन्य जन्तुका बीचमा भइरहेको द्वन्दको समाधानमा प्रदेश सरकारले के गरेको छ भन्ने जिज्ञासामा मध्य प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी,
11: पहिला त हामी जङ्गलै जोगाउनु पर्छ, वन नजोगाइकन भित्रको जीव जनावरले जोगाउन सकिँदैन। त्यसको लागि हामी जङ्गलको छेउमा मेष जाली लगाउँ ताकि भित्र जनावर भित्रै रहोस् र तिनीहरूको चरणको खाने पानीको पनि हामी व्यवस्था गर्नुपर्छ। जङ्गलमा पानी छैन आजकल।
8: मधेस प्रदेशमा वनको क्षेत्रफल बढ्नुको साटो घटिरहेको र बाँदर नीलगाई हात्ती तथा बाघको संख्या बढ्दै गएकाले वन र मानव बस्तीको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
3: गण्डकी प्रदेशका 66% घरधुरीमा निजी धारा जडान गरिएको छ। तिनै तहका सरकारको लगानीमा एक घर एक धारा अभियान अन्तर्गत 4.5 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। आगामी वर्ष थप 15,000 घरधुरीमा निजी धारा पुर्याउने मन्त्रालयको लक्ष्य रहेको छ। धनकुटामा असार महिनामा हुने सामूहिक रोपाई, नौमती बाजा र असारे भाका सहितको बेठी परम्परा अहिले लोप हुँदै गएको छ। हिलो खेलेर घम्काइने असारे भाका र नौमती बजाउँदै भोज खुवाएर गरिने रोपाईँको परम्परा कृषिको आधुनिकीकरण र किसानहरू खेतीपातीमा मात्र निर्भर नरहेकाले हराउँदै गएको बताउँछन् धनकुटाबाट संवाददाता ईश्वर थापा।
12: पहिले पहिले बर्खा सुरु भएसँगै गाउँ गाउँमा रोपाईँको छुट्टै रौनक हुन्थ्यो। गाउँभरिका मानिसहरू भेला भएर सामूहिक रूपमा धान रोपाई गर्ने, नौमती बाजा बजाउने र असारे भाकामा दोहोरी गाउने चलन थियो। यसलाई बेठी परम्परा भनिन्थ्यो। तर अहिले त्यो परम्परा बिस्तारै हराउँदै गएको छ। रोपाईँमा असारे भाका सुन्न पाइँदैन, नौमती बाजा बजाउने चलन पनि लोप भइसकेको छ। भकारी बाँध्ने जस्ता परम्परागत अभ्यासहरू समेत हराउँदै गएको साँगुरीगढी गाउँपालिकाका कृषक कृष्ण गोविन्द ढुङ्गाना पहिले रोपाई केवल कृषि काममा मात्र नभई सामाजिक एकता र संस्कृतिको प्रतीक पनि मानिन्थ्यो। किसानहरू हिलो माटोमा सामूहिक रूपमा काम गर्दै असारे भाकामा रमाइलो गर्ने गरेका थिए। पछिल्लो समय असार 15 मात्रै भए पनि बेठी परम्पराको झल्को देख्न थालिएको छ। स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायतले सांस्कृतिक कार्यक्रम गर्दै पुरानो संस्कृतिलाई जोगाउने प्रयास गरेका छन्। सरकार नीति अनुसार रोपाई कार्यक्रम आयोजना गरिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनु भयो।
13: 4,938 हेक्टरमा
12: पुरानो संस्कृति जोगाउन आयोजना गरिएका कार्यक्रमहरूमा पुरानो पुस्ताको संस्कृति अनुभव गर्न पाउँदा युवाहरू पनि उत्साहित हुने गरेका छन्। आधुनिक जीवनशैली र परिवर्तन सँगै ग्रामीण भेगको मौलिक असारे परम्परा बिस्तारै हराउँदै गएको छ। संरक्षणका लागि कतै कतै प्रयास भइरहे पनि यसको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान प्राविधिक छलफल टुङ्गोमा पुर्याउने विषयमा सकारात्मक विकास भएको बताइएको छ। गत जुन 17 भएको सहमति कार्यान्वयनमा दुवै देश सकारात्मक देखिएको कतारले दावी गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिने बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायम रहने फैसला गरेको छ। अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष आफ्नो व्यवसायबाट $1 अर्ब भन्दा बढी कमाउनु भएको छ। राष्ट्रपति ट्रम्पले सार्वजनिक गर्नुभएको वित्तीय विवरणमा आफ्नो नामको क्रिप्टो करेन्सीको रोयल्टी बापत 61.65 करोड र आफ्नो व्यावसायिक फर्म ओल्ड लिबर्टी फर्मबाट $60 करोड आमदानी भएको देखाउनु भएको छ। उहाँले गत वर्ष घर जग्गा कारोबारबाट पनि धेरै कमाउनु भए पनि त्यसमा राष्ट्रपति भएका कारण नाफा बढ्नुमा कुनै योगदान नरहेको राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले प्रष्ट पारेको छ। चिनिया राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनिया कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार विरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चिनिया कम्युनिस्ट पार्टीको 105 स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा राजनैतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताउनु भयो। अब आर्थिक समाचार।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डिएपी र 1,20,000 मेट्रिक टन युरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर तथा QR कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था समेत गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणाली अनुरूप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले बुधबार बिहान लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20, डिजेल र मटिटेलमा प्रति लिटर 30 रुपियाँले मूल्य घटाएको थियो। महासंघका अध्यक्ष पुण्य प्रसाद छिचौलाले स्वचालित प्रणाली बमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाईबाट लाग्ने डेंगू रोग नियन्त्रणका लागि लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ। पछिल्लो समय डेंगूका बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार भएको जनाइएको छ। उक्त अभियानका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र समुदायमा आधारित संघ संस्थाका प्रतिनिधिलाई तालिम दिएर खटाउने तयारी गरेको महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषि प्रसाद भुसालले जानकारी दिनुभयो।
3: बालिका मादेन अब खेल समाचार। जारी विश्वकप फुटबल अन्तर्गत गैराती भएका खेलमा इङ्ल्यान्ड र बेल्जियम विजयी भएका छन्। यो सँगै दुवै टोली जारी विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेका छन्। एटलान्टा स्टेडियममा गैराती भएको राउन्ड अफ 32 अन्तर्गतको खेलमा DR कङ्गोलाई 2-1 गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम 16 प्रवेश गरेको हो। कङ्गो विश्वकपबाट बाहिरिएको छ। यस्तै सेनेगललाई 3-2 गोल अन्तरले हराउँदै बेल्जियम विजयी भएको छ। प्रतियोगिता अन्तर्गत अहिले अमेरिका र बोस्निया हर्जगोविनाको खेल जारी रहेको छ। जारी खेलमा अमेरिका 1 गोलले अगाडि रहेको छ। अब मौसम। आज देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस र कोशी प्रदेशका तराईका 1-2 स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:07 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाल र भारत बीच रहेका सीमा सम्बन्धी समस्यालाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभाद्वारा संकल्प प्रस्ताव पारित। तोकिएको समयमा नीति कार्यक्रम तथा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय मामिला मन्त्रालयद्वारा स्पष्टीकरण माग। निशुल्क उपचार सम्बन्धी कार्यविधि अनुसार सहुलियत नदिने अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन। अमेरिका र इरान गत जुन 17 भएको सहमति कार्यान्वयनमा सकारात्मक संकेत देखा परेको कतारको दावी। र फिफा विश्वकप अन्तर्गत प्री क्वार्टर फाइनल प्रवेशका लागि गैरातीको खेलमा इङ्ल्यान्ड र बेल्जियम विजयी, अमेरिका र बोस्निया हर्जगोविना बीचको खेल जारी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
16: फोर जी LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20, 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
17: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
18: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
17: हल्लाको पछिल्लो लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
18: रेडियो नेपालद्वारा जनहितका लागि।
19: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
20: नेपालको समावेशी आवाज।
21: वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको यो हो रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
22: नमस्कार, रेडियो कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचारपछि सुन्न सकिन्छ।
23: वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौ। विशेष गरी यस कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, गएपछि र फर्किएपछि पनि जान्नै पर्ने विषयवस्तुहरू राख्ने गरेका छौ।
22: युवा श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संयुक्त पहलमा अवैध एजेन्ट र मध्यस्थकर्ताहरू विरुद्ध राष्ट्रिय अभियान सुरु गर्दै गोप्य रूपमा सिधै उजुरी गर्न सकिने वेबसाइट र एप सार्वजनिक गरिएको छ। आजको कार्यक्रम यसै अभियानमा केन्द्रित हुनेछ। साथमा वैदेशिक रोजगारीका समाचार, गतिविधि र सचिवालयको जानकारी अनि सूचना सन्देशहरू पनि छन्। कार्यक्रम सुन्दै रहनुहोला।
24: वैदेशिक रोजगारीमा गएको बेला स्वास्थ्यमा समस्या पनि आउन सक्छ। घरबाट एक्लिएको अवस्थामा तनाव भएर स्वास्थ्य परामर्श पनि चाहिन सक्छ। अब तपाईँलाई चाहिने आवश्यक स्वास्थ्य सल्लाहका लागि वीर अस्पतालबाट टेलिमेडिसिन सेवा सुरु गरिएको छ। टेलिमेडिसिन सेवा सञ्चालन गर्नुको उद्देश्य वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकता अनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने हो। यसका लागि 2 मोबाइल नम्बर 9851 34 57 01 र 9851 34 57 02 भाइबर, व्हाट्सएप वा इमो लगायतका सामाजिक सञ्जालबाट निशुल्क कल गर्न सकिन्छ वा सन्देश छाड्न सकिन्छ। सार्वजनिक विदाका दिन बाहेक 10 बजेदेखि 5 बजेको समयमा फोन गर्दा तपाईँले टेलिमेडिसिन सेवामा खटिने स्वास्थ्य टोलीबाट सल्लाह लिन र आवश्यक विशेषज्ञ सेवा पाउनुहुनेछ। तपाईँ विदेशमा हुनुहुन्छ वा विदेशमा रोजगारीको लागि तपाईँको आफन्त जानु भएको छ भने भाइबर, व्हाट्सएप वा इमो लगायतका सामाजिक सञ्जालबाट निशुल्क कल गरेर स्वास्थ्य समस्या, जिज्ञासा बारे आवश्यक सल्लाह लिन सकिन्छ भनेर जानकारी गराउनुहोस् है।
22: नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।
23: वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घ रोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ।
22: बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानुनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिक का हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम पीडीओटी को शुल्कको शोध भर्न समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ।
23: बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ।
0: रमेश तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
1: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
0: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
2: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी, साइबर अपराध र आर्थिक शोषणलाई अन्त्य गर्न युवा श्रम तथा रोजगार मन्त्रालयले एक विशेष राष्ट्रिय अभियानको घोषणा गरेको छ। मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा अवैध एजेन्ट विरुद्ध अभियान, सुरक्षित वैदेशिक रोजगारीका लागि नामक विशेष डिजिटल प्लेटफर्म, वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले गैर कानुनी एजेन्ट विहीन बनाउन यो अभियान सुरु गरिएको बताउनुभयो। उहाँले धेरैजसो उजुरी गैर कानुनी एजेन्टसँग सम्बन्धित रहेको र एजेन्टहरूको कानुनी अस्तित्व

0: अभियान देशभरि नै चल्नेछ र 753 पालिका त्यसै गरी वैदेशिक रोजगारको सम्बन्धमा 2056 सालदेखि परेका उजुरीहरूको विश्लेषण र समीक्षा गर्दै फटचोर गर्ने काम तीव्रताका साथ अगाडि बढाइरहेका छौँ। हामी कहाँ आउने धेरै जसो समस्याहरू गैर कानुनी एजेन्टहरूसँग नै सम्बन्धित छन्। कानुनले एजेन्टलाई मान्यता दिएको छैन तर व्यवहारमा उनीहरू अघोषित रूपमा सक्रिय छन्। यस समस्यालाई व्यावहारिक रूपमा सम्बोधन गर्न हामीसँग पर्याप्त डाटा एभिडेन्स र इन्फर्मेसन आवश्यक छ ताकि गैर कानुनी एजेन्टहरू पहिचान गरी उनीहरू विरुद्ध कारवाही गर्न सकियोस्। गैर कानुनी गतिविधिको विरुद्ध हामीले आजदेखि विशेष प्रकारका अपरेसन अभियान सुरु गर्न गइरहेका छौँ। हामीले एउटा अनलाइन वेबसाइट पेज र मोबाइल एप तयार गरेका छौँ जहाँ नेपाली कामदारहरूलाई ठग्ने, शोषण गर्ने वा कानुन विपरीत गतिविधि गर्ने, अनावश्यक लोभ र प्रलोभन देखाउने व्यक्ति समूह विरुद्ध यो वेबसाइटमा विवरण सङ्कलन गर्नेछौँ।
1: उहाँका अनुसार विक्रम सम्बत 2056 सालदेखिका पुराना उजुरीहरूलाई तीव्र रूपमा फर्चोट गर्ने काम पनि अगाडि बढाइएको छ। मन्त्रालयले स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरणका लागि फेम्स प्रणाली मार्फत 753 स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रका कर्मचारीहरूलाई युजर आइडी दिने व्यवस्था गरेको छ। हालसम्म 390 पालिकाका लागि युजर आइडी बनाइसकेको र बाँकीमा काम तीव्र गतिमा भइरहेको जानकारी गराइएको छ। त्यस्तै आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव हेमराज तामाङले सरकारको उच्च प्राथमिकता शासकीय सुधार र सुशासन नै रहेको स्पष्ट पार्नुभयो। 16 योजना र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व सन्ध्यामा मन्त्रालयले तथ्याङ्कमा आधारित कार्य प्रणाली अघि बढाइएको उहाँले बताउनुभयो।
2: वैदेशिक रोजगारीको विषयलाई पनि अझ सुरक्षित, व्यवस्थित, मर्यादित गर्ने सोचको साथ मन्त्रालय अघि बढिरहेको छ। यसै क्रममा वैदेशिक रोजगारको विषयलाई अझ बढी प्रभावकारी ढङ्गले सरकारको उपस्थिति हुने गरी, त्यसमा चाहिँ सुशासन संस्थागत हुने गरी, हाम्रो वैदेशिक रोजगारका सेवाहरूलाई सुशासनमुखी हुने गरी काम गर्ने प्रणालीको विकास गर्ने सोच राखेको छ र त्यही क्रममा चाहिँ अब हामीले केही काम गरिरहेका छौँ। रोजगार संयोजकजीले र एमएचसी उत्पादन भएका सम्पूर्ण कर्मचारीहरूले यसमा दत्त चित्त भएर प्रतिबद्ध भएर कटिबद्ध भएर काम गर्नुपर्ने अवस्था छ। परिपत्रका माध्यमद्वारा यस्तै किसिमका भर्चुअल कार्यक्रमका माध्यमद्वारा नै गरेको भने अर्को पाटो चाहिँ के भन्दा हाम्रो यो वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने अभियानमा चाहिँ मन्त्रालयले आजकै मितिबाट सबै किसिमको अवांछित प्रकृतिको जुन रोजगारी क्रममा हुने क्रियाकलाप छ, त्यो अवैध एजेन्टहरू बिचौलियाहरूबाट चाहिँ जुन हाम्रो रोजगारीलाई सुरक्षित गर्ने, व्यवस्थित गर्ने, मद्दत गर्ने कुरामा चाहिँ जुन समस्या भएको छ त्यो समस्यालाई अन्त्य गर्नका लागि एउटा चाहिँ राष्ट्रिय अभियानकै रूपमा हामीले चाहिँ यो माननीय मानवमञ्जुको नेतृत्वमा चाहिँ हामीले एउटा अभियान शुभारम्भ गरेको छौँ। भर्खरै हाम्रो नेपाल सरकारको नीति तथा कार्यक्रम स्वीकृत भएर बजेट अहिले स्वीकृतिको क्रममा छ। आगामी बढतिर 84 कार्यान्वयन गर्ने क्रममा चाहिँ त्यसरी नयाँ सिराबाट नयाँ ढङ्गले अलिकति श्रम रोजगारीको विषयलाई पनि अझ बढी हिजोभन्दा अलिकति इभिडेन्स बेसमा तथ्याङ्कमा आधारित भएर काम गर्ने सोचको क्रममा हामी छौँ र यही क्रममा एउटा अभियान चाहिँ आजबाट सुरु हुँदैछ।
1: साथै जनताको गुनासोलाई नजिकबाट सुन्न र तत्काल सम्बोधन गर्न मन्त्रालयले उपसचिवको संयोजकत्वमा गुनासो व्यवस्थापन केन्द्र समेत स्थापना गरिसकेको जानकारी सहसचिव तामाङले दिनुभयो।
3: एजेन्ट विरुद्धको यो अभियानका लागि oiacup.moles.gov.np मा क्लिक गरेर त्यहाँ भने अनुसार जानकारी लेखेर उजुरी दिन सकिन्छ। के कुराको उजुरी दिने त? वैदेशिक रोजगारका लागि गैर कानुनी शुल्क असुल गरेमा, झुटो जागिरको प्रस्ताव वा नक्कली कागजात प्रदान गरेमा, नेपाली श्रमिकको शोषण वा तस्करी गरेमा, सहमति बिना जबरजस्ती श्रम गराएमा, पैसा लिएर गायब भएमा वा सम्पर्क टुटाएमा र मान्य इजाजत बिना भर्ती व्यवसाय सञ्चालन गरेमा गोप्य रूपमा उजुरी दिन सकिन्छ। यसका लागि श्रमाधान कल सेन्टर 1141 कल गरेर पनि सोध्न सकिन्छ।
4: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
3: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय
1: वैदेशिक रोजगारीसँग सम्बन्धित

सरकारवालाहरूले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को सहयोगमा युवा श्रम तथा रोजगार मन्त्रालयले गएको शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले वैदेशिक रोजगार सम्बन्धी कानूनहरू व्यावहारिक बनाउन नीतिगत सुधार गरिनुपर्ने सुझाव दिएका हुन्। अन्तर्क्रियामा आप्रवासन विज्ञ एवं अधिवक्ता सोम लुइटेलले वैदेशिक रोजगार नीति, आप्रवासन र अन्तर्राष्ट्रिय श्रमलाई व्यावहारिक दृष्टिकोणबाट हेरिनुपर्ने बताउनुभयो। उहाँले वैदेशिक रोजगारीलाई व्यवसाय र मानव अधिकारका दृष्टिकोणबाट पनि हेरिनुपर्ने सुझाव दिनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका वरिष्ठ कार्यक्रम अधिकृत वसन्त कुमार कार्कीले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र न्यायोचित भर्ना सम्बन्धी मान्य सिद्धान्तलाई अङ्गीकार गर्न सके श्रमिकलाई ऋणको बोझ र शोषणबाट जोगाउन सकिने बताउनुभयो। कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले कानूनको प्रभावकारी कार्यान्वयन, सेवा प्रभार र वैदेशिक रोजगारीसँग सम्बन्धित प्रणालीहरूको प्रभावकारिता बढाउँदै लगिएको जानकारी दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख गुरुदत्त सुवेदीले श्रम तथा रोजगार सम्बन्धी नीति, कानूनी तथा संवैधानिक व्यवस्थाहरू बारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा विभिन्न पालिकाहरूका प्रतिनिधि तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारवालाहरूले व्यावहारिक कठिनाईहरूको अध्ययन गरेर भएका व्यवस्थालाई समय सापेक्ष र व्यावहारिक बनाउन सुझाव दिनुभयो। अन्तर्क्रियामा वैदेशिक रोजगारीसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरू, तीनै तहका सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, विकास साझेदार निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
1: र अन्त्यमा युएई जाने श्रमिकका लागि मन्त्रालयले गरेको प्रयास। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल सामसी बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा मन्त्री यादवले युएई जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दुई पटक लिनुपर्ने व्यवस्था हटाई श्रमिकलाई सहज हुने वातावरण बनाउन आग्रह गर्नुभएको छ। भेटवार्तामा दुवै पक्षले श्रम सम्झौताका प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको छ। यसैबीच राजदूत अली सामसीले ईद उल अजहाको अवसरमा 111 जना नेपाली कैदी बन्दीलाई आम माफी प्रदान गरिएको जानकारी दिनुभयो। वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रम वैदेशिक रोजगारीको यो अन्तिम श्रृङ्खला यति नै। यद्यपि श्रम रोजगारीका सवालमा रेडियो नेपालको आवाज निरन्तर गुन्जने छ नै। यो कार्यक्रमबाट प्रविधि संयोजनमा सहयोग गर्नुहुने पुष्परत्न वज्राचार्य, कार्यक्रम उत्पादनमा रहनुहुने सहकर्मी अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी सहित कार्यक्रम निर्माण टिममा साथ दिनुहुने सबैलाई धन्यवाद दिँदै म मनुका कुँवर विदा हुन्छु। नमस्कार।
2: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
3: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
2: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: herkes bonus pau.
1: Visa kapteen Nardish Home. Kelko macha pitreo at my home.
0: सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौँ, सचेत रहौँ, स्वस्थ रहौँ।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउँछौ। सुनाउँदैछौ सत्यराज आचार्य र निशा देशारको सुर, राजु अर्यालको रचना र गैरे सुरेशको संगीतमा रहेको यो गीत।

0: अहिले सुनायौं धनबहादुर गोपाली र साथीहरूको स्वर, श्याम मलेख्युको रचना र धनबहादुर गोपालीको संगीतमा रहेको स्वदेश गान। अब केही बेर सूचना र विज्ञापन, त्यसपछि सुन्नुहुनेछ 8 बजे अंग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 8 बज्यो।
3: विचार उज्यालो रेडियो नेटवर्क।
4: अहिले बिहानको 8 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। बचत गर्ने बानीको विकास, साना उद्यमलाई प्रोत्साहन, अर्थतन्त्रलाई टेवा पुर्याउने देशका साथ सहकारी अभियान सुरु भएको हो। तर पछिल्लो समय सहकारी क्षेत्र विभिन्न समस्याबाट प्रभावित बनेको छ। सरकारी तथ्याङ्क अनुसार सहकारीहरूमा झण्डै 46 अर्ब रुपियाँ फिर्ता हुन बाँकी छ। नयाँ सरकार गठनपछि सहकारी पीडितहरूलाई राहत दिने उद्देश्यले केही ठोस कदम भने चालिएको छ। सरकारले साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। यसका लागि बजेट व्यवस्था गरिएको छ भने समस्याग्रस्त सहकारीबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन र कानुनी प्रक्रियालाई पनि तीव्र बनाइएको छ। सरकारका अनुसार अहिलेसम्म झण्डै 1,500 साना बचतकर्ताहरूलाई 59 लाख रुपियाँ फिर्ता गरिएको छ। त्यसै गरी समस्याग्रस्त सहकारीबाट झण्डै 3,54,00,000 रुपियाँ ऋण असुली गरिएको छ। यी प्रक्रिया निरन्तर अघि बढाउँदै थप बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गर्ने सरकारको योजना छ। यद्यपि चुनौती भने अझै ठूलो छ। 46 अर्ब रुपियाँ भन्दा बढी रकम फिर्ता गर्नुपर्ने, कानुनी प्रक्रिया लामो हुनु, सम्पत्ति बिक्री र ऋण असुलीमा समय लाग्नु र सबै पीडितलाई छिट्टै राहत दिन आवश्यक स्रोत व्यवस्थापन गर्नु सरकारका लागि चुनौतीपूर्ण बनेको छ। कार्यक्रम बदलिदो नेपालमा आज हामी सहकारी क्षेत्र सुधारका लागि सरकारले गरिरहेका प्रयासबारे कुराकानी गर्छौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्ण।
1: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
2: धन्यवाद।
1: नयाँ सरकार आए पछाडि र यो प्राधिकरण स्थापना भए पछाडि चाहिँ मुख्य गरी सहकारीको क्षेत्रमा भएका कामहरूलाई सरले कसरी मूल्याङ्कन गर्नुहुन्छ? के भयो सुधारहरू?
2: यस्तो भयो सर, यो 74 ऐन आयो होइन, सहकारी ऐन 2074 आएको थियो। त्यो 74 आइसके पछाडि प्राधिकरण जब गठन भयो, एक वर्ष अगाडि करिब गठन भएको, त्यो बेला पनि यो सहकारी नियमन प्राधिकरण गठन गर्दाखेरि 103 जब अमेजिम भनेर भनेको छ। सहकारी ऐनको भित्रै चाहिँ नि ऐनमा एउटा चाहिँ नि सानो एउटा ज भन्ने बुद्धा राखेर चाहिँ नि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिनेछ भनेर भन्यो। त्यसै अनुसारको चाहिँ नि प्राधिकरणको एउटा स्ट्रक्चर त खडा गरियो, तर म्यान पावरहरूको अब व्यवस्थापन गर्न नसकेकोले त्यो बेला अब नियुक्तिहरू पनि गर्नपर्ने स्थिति थियो, पोलिटिकल नियुक्तिहरू पनि थियो बाँकी। तर त्यो गर्दा गर्दै सरकारलाई, पुरानो सरकारले त्यो करिब करिब 5-6 महिना त्यसरी नै गए। त्यो गइसके पछाडि चाहिँ नि अब यसलाई गति लिनलाई अगाडि बढाउनु पऱ्यो भनेर पछिल्लो तपाईँको करिब करिब यो नयाँ सरकार आउनुभन्दा अगाडि प्राधिकरणको गो अध्यक्ष चाहिँ नि हाम्रो खगडा डाक्टर खगडा शर्मा आउनु भएको थियो। अनि विज्ञ चाहिँ नि तपाईँको रमेश चौलागाई भन्ने आउनु भएको थियो। अनि उहाँहरू बस्नुभयो, तर नयाँ सरकारको यो परिवर्तन पश्चात चाहिँ नि त्यो राजनीति अलिकति अब उभएपछि चुनाव भइसके पछाडि अर्को सरकार आइसकेपछि प्राधिकरणले गर्नुपर्ने मुख्य काम कर्तव्य त के लेखिएको छ भन्दाखेरि, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी सङ्घ संस्थाहरूलाई तपाईँको अनुगमन, नियमन, सुपरिवेक्षण गर्ने र त्यसलाई सुशासनमा कसरी ल्याउने हो, अहिले देखिएका जति पनि व्यतिथिहरू छन् पीडित बचतकर्ताहरूका लागि चाहिँ नि हकितमा चाहिँ नि यसले चाहिँ नि काम गर्नुपर्छ भनेर खास यसको मुख्य उद्देश्य त्यही हो। त्यसै अनुरूप विगतमा ऐन आयो, तर ऐनमा चाहिँ नि त्यस बेलामा खासै गरेर विगत सरकारले भनौँ न, विगत सरकारबाट ऐन आउँदाखेरि त्यो ऐनमा खासै चाहिँ नि प्राधिकरणलाई अधिकार दिएको अवस्था थिएन। प्राधिकरणले आफूले चाहँदा चाहँदै पनि केही मापदण्डहरू जारी गरेको अवस्था रह्यो, तर त्यसलाई दण्डात्मक व्यवस्था अनि त्यसपछि तपाईँको त्यसलाई तत्काल चाहिँ त्वरित कार्यान्वयन गर्ने अवस्थामा जानुपर्ने स्थितिमा प्राधिकरणसँग चाहिँ नि आफूले के गर्ने त्यसलाई तत्काल पुलिसले लेख्न पऱ्यो भने पनि त्यो पनि अधिकार नभएको, एउटा जरिवानाको मात्रै व्यवस्था छ, जरिवाना तिरे पनि तपाईँको के हुनसक्छ, त्यो नतिरे पनि उसले तिर्दैन भने के गर्ने त, त्यो पनि व्यवस्था नभएको कारणले प्राधिकरण त्यो बेलामा अलिक सुस्तै टाइपले
1: समग्रमा यो क्षेत्र पनि हल्का रूपमा लिएको
2: अवस्था थियो। व्यतिथि त तपाईँको व्यापक रूपमा अहिले हजुर हामी तपाईँ हेरिरहेकै छौँ, बचत तथा खास गरेर बचत त्यो ऋणकै कारोबार गर्ने संस्थाहरूमा यो अहिले चाहिँ देखिएका समस्याहरू छन्। त अब यत्रो सहकारीहरू 33,000 बढी सहकारीहरू छन्, त्यसमध्ये पनि अब हाम्रो अनुमान के छ भने 17,000 करिब बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरू जसलाई हामी बचत तथा ऋण सहकारी संस्था भन्छौँ, बहुद्देशीले पनि त्यही काम गर्छ, कृषिले पनि त्यही काम गरेछ, कृषिको पर्पस भए पनि उसले तपाईँको बचत ऋणकै कारोबार गर्ने, साना किसान कृषि सहकारी छ तिनीहरूले पनि बचत ऋणकै कारोबार गर्छन्। त्यहाँ पनि तपाईँको अब भनौँ न गैर ब्याङ्किङ ऊहरूमा गएर अचल सम्पत्तिहरूमा गएर लगानी गरिदिने होइन, अब संस्थालाई चाहिँ नि सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरीत चाहिँ नि गएर तपाईँको त्यो सहकारी सञ्चालन गर्ने र दक्ष जनशक्तिको अभावको कारणले पनि सहकारी संस्थाहरू यो यसरी अहिले चाहिँ व्यथित भएको अवस्था छ। तर वर्तमान सरकार आइसके पछाडि एउटा राम्रो काम के गरेको के देखिन्छ भन्दाखेरि अध्यादेश, यो पहिलो संशोधन अध्यादेश आयो, मलाई लाग्छ यो वैशाख 17 हो कि जस्तो लाग्छ, वैशाख 17 गते आइसके पछाडि यो प्राधिकरणलाई चाहिँ नि एकदम सक्षम र तपाईँको डेलिभर गर्ने चाहिँ एउटा निकाय बनाउनु पर्छ भनेर अहिलेको मन्त्रीज्यू लगायत भनौँ सरकारले चाहिँ त्यसलाई राम्ररी बुझेर अहिले चाहिँ अधिकार चाहिँ दिएको अवस्था छ। अहिले चाहिँ म्याक्सिमम् तपाईँको अब काम पनि हामीले यसलाई अगाडि चाहिँ बढाएका छौँ। अहिले अब प्राधिकरणको ल यही यस्तो छ प्राधिकरण भन्ने बित्तिकै तुरुन्तै मान्छेहरू तत्काल चाहिँ तपाईँको कारवाही गर्छ भन्ने चाहिँ एउटा मान्छेमा एउटा त्यो धारणा चाहिँ बनेको छ। र यहाँ अब यो अफिसमा म्याक्सिमम् आउने भनेको बचत फिर्ताको लागि हो, जस्तो अफिसमा बचत कर्ताहरू चाहिँ नि मलाई फलानु सहकारीले चाहिँ नि बचत दिएन, बचत फिर्ता भएन, कति ऋण सम्बन्धी मुद्दाहरू पनि आउँछन् होइन, गुजुरी र गुनासो नै हामी लिने गरेका छौँ। र केही सहकारी संस्थाहरू तपाईँको कस्तो छ भने अब बचतकर्ताको बचत फिर्ता दिन नसक्ने, ऋणीहरूले ऋण नतिर्दिने, उतातिर केही सम्पत्ति अरू पनि जति लगानी भएको छ त्यो लेन्डिङहरू जति सबै गैर ब्याङ्किङ क्षेत्रमा लगानी भयो, जग्गामा भयो, अरू कहीँ सेयरमा राखे, अरू के केमा राखे, अनि त्यसरी संस्था यो सञ्चालकहरू तपाईँको त्यसरी भाग्दै हिँड्ने लुक्ने कोही विदेश गइदिने होइन, यस किसिमको चाहिँ व्यतिथि देखिएको हुनाले अहिले अब त्यसै उसलाई चाहिँ टेकेर अहिले अध्यादेशको यो पहिलो संशोधन जुन आएको छ त्यसले चाहिँ अहिले के गरेको छ भने अब यो करिब करिब हामीले अध्यादेशमा आए पछाडि अहिले डिभोर्सै गरेको श्रीमती छ भने पनि तिनलाई पनि मुद्दा चलाउने अधिकार दियो, परिवारको परिभाषै अलिकति फराकिलो बनाइदियो, त्यो त्यसले गर्दाखेरि अहिले सञ्चालकहरू पनि तपाईँको भागेको अवस्थामा पनि तपाईँको विदेश यात्रा रोक्ने भनिदियो, तुरुन्तै तपाईँको अब धितोपत्र बोर्डमा यदि कारोबार गरेको छ उसले तपाईँको कारोबार गर्यो अथवा चाहिँ कुनै सेयर खरिद गरेको छ तत्काल रोका गर्ने, ब्याङ्क खाता रोका गर्ने, पुलिसलाई लेख्ने, यी सबै यावत तपाईँको अधिकार तपाईँको प्राधिकरणलाई दिएको हुनाले अहिले हामीले त्यसैतर्फ चाहिँ अगाडि पनि बढाएका छौँ। करिब करिब हामीसँग यो सहकारी नियमन प्राधिकरणमा अहिले ऊ जसरी समस्याग्रस्त सहकारी घोषणा गरिदेऊ भनेर मलाई लाग्छ करिब करिब 150 जति फाइल आइसकेका छ। त्यो 150 फाइलमध्ये हामीले विगत सरकारलेको समयमा यो पीडित महासङ्घ भन्ने एउटा छुट्टै छ सर, त्यहाँबाट आएको 16 फाइल थियो, हामीले पटक पटक मन्त्रालय 2 पठायौँ, तर यो सरकार आइसके पछाडि एउटा पोजिटिभ पक्ष के गर्दै भने तपाईँहरू प्राधिकरणमै पहिला फर्स्ट स्टेप चाहिँ स्टेप तपाईँहरूको के हो कुन कुन चरण हो 103 को 104 को कदेखि चसम्मको व्यवस्था तपाईँको तपाईँहरूले गर्नुभयो कि गर्नु भएन भनेर पहिला त अधिकारै थिएन, त्यसकारण हामी खालि पठाइदिन्थ्यौँ मात्रै, संस्थाहरू बन्द भएको अवस्था छ, त्यसको वित्तीय अवस्था अध्ययन पनि गर्न नसक्ने, संस्थाको सञ्चालक को छन् त्यो पनि थाहा नपाइने, ती यावत तपाईँहरू समस्या भएर हामीले पठाउनु त पठायौँ तर मन्त्रालयले होइन यो विधिवत रूपमा चाहिँ गर्नुपर्छ भनेर फेरि चाहिँ नि त्यो 16 हामीले पठाएको 16 फाइल फिर्ता भएर आएको अवस्था छ। त्यसमा हामीले चाहिँ नि अहिले चाहिँ नि कारवाही सुरु गरिसकेका छौँ, त्यो कारवाही चाहिँ नि करिब करिब हाम्रो 16 फाइलको यो महिनाभित्रमा मन लाग्छ, करिब करिब हाम्रो अध्ययन गर्नेदेखि लिएर वित्तीय विश्लेषण गर्ने, त्यसपछि त्यसको सम्पत्ति कहाँ छ, सम्पत्ति रोका गर्ने, त्यो विदेश यात्रा रोका गर्ने, यी धितोपत्र बोर्डमा पनि हामीले लेखेर पठाइसकेको अवस्था, राष्ट्र ब्याङ्कमा पनि सबै खाता पत्ता हामीले रोका गरेर अहिले एक प्रकारको चाहिँ हामीले काम चाहिँ अगाडि बढाइरहेका छौँ। र बचत फिर्ताको हकमा पनि हामीले के गर्छौँ, पीडितकर्ता कोही 10,000 कोही 5,000 कोही 20,000 त्यस्ता पनि छन्, मेरो 20,000 दिएन हजुर 25,000 दिएन, हामी उजुरी लिन्छौँ, उजुरी लिएपछि तत्कालै हामी तपाईँको सञ्चालकलाई फोन गर्छौँ, जुन संस्था खुलेको छ त्यो संस्थाका सञ्चालकलाई बोलाउने, अध्यक्षलाई बोलाउने, यहाँ बोलाएर सहमति गराइदिने, तुरन्त देऊ भन्ने, अनि त्यस किसिमले त्यस्ता फाइलहरू पनि हामीले धेरै फर्सोट गरेको अवस्था छ। अब त्यो यकिन गरेर यति उति भन्दा पनि
1: समग्रमा काम भइरहेको छ। आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा हुनुहुन्छ राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्ण। विशेष गरी हामी सहकारी क्षेत्रको वर्तमान अवस्था र यसको सुधार प्रक्रिया, बचतकर्ताको हित र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका का विषयमा कुराकानी गरिरहेका छौँ। अब सरले भन्नुभयो जस्तो कुनै पनि सहकारी चाहिँ फाइल पेस गरेर हामीलाई चाहिँ समस्याग्रस्त घोषणा गरिदिनु पऱ्यो भन्ने छ, त्यसमा चाहिँ उहाँहरू समस्यामा छ भन्ने चाहिँ हामीले मापदण्ड के हुन्छ? त्यस्तो खालको
2: मापदण्ड के छ भने नि सर, अब संस्था बचतकर्ता 10% या ऐनले के भनेको छ भने 10% जति सेयर सदस्य छन् त्यहाँ सदस्य अथवा बचतकर्ता चाहिँ कति छन् त, जस्तै 4000 सहकारी कुनै सदस्य छ भने कुनै संस्थाको, त्यसमध्ये 10% सदस्यहरूले मेरो बचतकर्ता दिएन भनेर यहाँ हामी कहाँ उजुरीमा हुन्छन् भनेको अर्थ गरी 400 मान्छे भयो, 400 बचतकर्ता अथवा सेयर सदस्य यदि तपाईँको हामी कहाँ उजुरी लिएर आयो भने त्यसलाई हामीले इन्टरटेन गर्नुपर्ने हो। त्यो इन्टरटेन गर्दाखेरि 10% सेयर अब कसरी त त्यो 10% हो कि होइन भन्ने कुरो, कति संस्था त फेरि बन्दको अवस्था पनि छ, कति चाहिँ खुल्या पनि छन्, खुल्याको हकमा चाहिँ हामीले तुरन्तै त्यसको लागतै माग्छौँ होइन, त्यो हामीले सेयर सदस्यको सङ्ख्या ल्याऊ भनेर, यदि त्यहाँबाट पनि हामीलाई उपलब्ध भयो भने एउटा सहकारी विभागसँग एउटा सफ्टवेयर छ सर, त्यो के अरे कोपोमिस भन्ने, कोपोमिसबाट हामीले तपाईँको त्यहाँ उनीहरूले विवरण भरेकै हुनुपर्छ, प्रत्येक सहकारीले आफ्नो चाहिँ नि विवरण चाहिँ नि हरेक वर्ष त्यहाँ चाहिँ नि विवरण बुझाएकै हुन्छ, त्यो कोपोमिसबाट हामीले चाहिँ सेयर सदस्य कति छ भन्ने कुरो त्यहाँबाट हामीले थाहा पाउँछौँ, अनि त्यसको 10% चाहिँ नि हामीले छुट्याएर 18% 400 हो भनेपछि हामीले 400 हो भनेपछि त्यो कोपोमिसको सहित तपाईँ प्रमाण राखेर त्यो फाइललाई चाहिँ नि अब घोषणा गर्न मिल्ने भन्ने कुरो पहिलो चरणको चाहिँ नि त्यो अवस्था हो। त्यो पहिलो चरण भइसके पछाडि अनि त्यसपछि चाहिँ संस्थाको अनुगमन के अरे निरीक्षण गर्ने, मुचुल्का गर्ने, त्यहाँ भएको वित्तीय कारोबार बन्दको हकमा त गर्न सक्ने स्थिति भएन, मुचुल्का गर्ने बाँकी केही उपाय छैन, सञ्चालक पनि भागे कहाँ कहाँ के भयो त्यो त्यो त फेरि अब पुलिसको प्रहरीतिर जाने स्थिति रह्यो, अब जो म खुलेको हकमा चाहिँ नि खोलिरहेको संस्था छ तर त्यो समस्याग्रस्तमा अवस्था आइसकेको छ भने त्यही स्पटमै गएर हामीले त त्यसको सिस्टमदेखि लिएर टोटल वित्तीय अवस्था कस्तो छ, त्यसको खाता पाता माइन्युटदेखि लिएर सबै कुरो हेर्छौँ, त्यहाँ सञ्चालकलाई पनि राख्ने, कर्मचारीको बदमासी भयो कि कहाँ के भयो कि कहाँ ल्याकिङ गरेको छ भनेर हामीले चाहिँ नि हामी कहाँ एक्सपर्ट राष्ट्र ब्याङ्कको पनि साथीहरू हुनुहुन्छ, हामीसँगै यहाँ काम गर्छौँ, फेरि हामी 3 थरी कर्मचारी छौँ कि सर, अनि त्यो सबै साथीभाइ हामी त्यहाँ गएर चाहिँ एउटा कमिटी बनाएर त्यहाँ गएपछि एउटा रिपोर्ट आउँछ, सघन अनुगमनबाट एउटा रिपोर्ट आउँछ, त्यो रिपोर्ट आइसके पछाडि अनि त्यसपछि त्यसलाई विश्लेषण गरेर पठाउन पऱ्यो सम्बन्धित निकायमा, हामीले कि त स्थानीय निकायमा पठाइदिनु पऱ्यो कि त तपाईँको प्रदेशमा पठाउनु पऱ्यो कि त सङ्घमा पठाउनु पऱ्यो, त्यसरी पठाएर समस्याग्रस्त सिफारिस गर्ने मात्रै हाम्रो अधिकार छ, फेरि हामीलाई त्योभन्दा बढी अधिकार छैन, घोषणा गर्ने अधिकार छैन, नेपाल सरकारलाई सङ्घीय सरकारलाई छ कि प्रदेश सरकारलाई छ कि स्थानीय सरकारलाई छ, अलिक विडम्बना कस्तो आयो सर, म सानो कुरा अलिकति बढी बोले जस्तो
1: लाग्छ,
2: विडम्बना के आयो भन्दाखेरि सहकारी ऐन बनाउनु पर्छ भनेर तपाईँको अब संविधानमै छ, स्पष्ट छ, अनुसूचीमै राखेको कुरो हो त्यो, यो सहकारी भनेको तिनटै सरकारलाई चाहिँ अधिकार दिएको स्थिति छ, सङ्घीय उतातिर प्रदेश र तपाईँको स्थानीय, स्थानीयले पनि हतार हतारमा कस्ता ऐन बनायो भन्दाखेरि सङ्घीय ऐन हेरे बनाउने तर उसँग स्रोत साधन छ छैन भोलि तपाईँको त्यसको मोनिटरिङ गर्नलाई सहकारी भनेको त सर अलिकति भेग विषय छ नि, त्यो टेक्निकल विषय पनि हो, अब आफूसँग एक्सपर्टी छैन मोनिटरिङ गर्नलाई उसले एउटा सहकारी शाखा हेर्नलाई इन्जिनियरलाई नियुक्ति गरिदिन्छ, एउटा तपाईँको के अरे भेटनरी परेको के अरे कर्मचारीलाई उसले राखिदिया हुन्छ, समस्या त्यस्तो
1: हो,
2: अनि यदि समस्याग्रस्त घोषणै गर्न पऱ्यो ल हामीले घोषणा गरेर सर हाम्रो एउटा प्राधिकरण त एक्सपर्टी संस्था हो भन्न पाइयो, त त्यो गर्दाखेरि पनि तपाईँको त्यो हामीले यहाँबाट तपाईँ घोषणा गऱ्यौँ ल तैँले अब कसरी निकाल्छ जस्तो गर नि त अब घोषणा गर भन्यो भने उसलाई अब त्यो पनि थाहा छैन,
1: केही
2: पनि बुझाएको छैन, तर ऐन चाहिने बनाएर घोषणा गर्नेछ गरिनेछ भनेर समस्याग्रस्त घोषणा गरिनेछ भनेर लेखेर त भएन नि, उसले आफूले आफ्नो कार्यक्षेत्रभित्र रहेको सहकारी सङ्घ संस्थाहरू कति छन् संस्थाहरू ती संस्थाहरूको पनि मात्रै मोनिटरिङ गरे गर्दै भए पनि धेरै समाधान हुन्थ्यो कि.
1: भन्नाले तिनै सरकार बिचको समन्वयको पनि अभाव, कानुन बाजियो अथवा
2: कानुन
1: बाजेको
2: जनशक्ति चाहिने नभएको कारणले उनीहरूले आफूलाई जुन हिसाबले अनुगमन गरिदिनु पर्ने, निरीक्षण गरिदिनु पर्ने, सुपरिवेक्षण गरिदिनु पर्ने थियो, त्यो भएन कि सर. त्यसले गर्दाखेरि उनीहरूलाई कस्तो भन्दाखेरि जे गरे नि हुन्छ भन्ने चाहिँ त्यस किसिमको छ.
1: यो सहकारी भने त सम्बन्धित क्षेत्रमा ओडाको मान्छे त्यसमा चाहिँ समावेश छ, त्यो हुँदाखेरि त उहाँहरूले गर्न सके भए अझ सजिलो हुन्थ्यो,
2: अझ सजिलो हुन्थ्यो.
1: सङ्घीय सरकारले त अरू ठुलो कामहरू गर्थ्यो,
2: ठुलो काम गर्थ्यो नि. नीतिगत तहमा धेरै कामहरू
1: सबै
2: कुरो छ,
1: सरकारै छ
2: त्यो स्थानीय सरकार. उसलाई त जब जति पनि अधिकार दिएको छ नि त सर.
1: त्यसमा चाहिँ यो चाहिँ समन्वय अभाव अथवा चाहिँ उहाँहरूले नबुझेर समग्रमा यो त फेरि अर्को प्रश्न आउँछ, संहिताको प्रश्न उठ्छ, त्यतातिर हामी नजाउँ. अघि यहाँले अलिकति महत्त्वपूर्ण, अब यहाँले अघि एउटा महत्त्वपूर्ण कुरा सुरुमै उठाउनु भएको थियो, सहकारी धेरै किसिमको हुन्छ, यहाँ चाहिँ बचत गर्ने र ऋण दिने सबैले गर्न थालेर यो समस्या आयो भन्नुभयो. यसमा अलिकति जाउन, कस्तो प्रकारको हुन्छ? यहाँको त लामो समय 20 वर्षको अनुभव छ भन्नुभयो यो क्षेत्रमा काम गरे पनि.
2: यो कस्तो छ भने सरकारले अब यो अब विदेशहरूमा हेरौँ भने सबै यो अन्तर्राष्ट्रिय स्तरमा हेरियो भने सहकारीको ठुलो एउटा योगदान त छ सर. कन्ट्रिब्युसन भन्ने कुरो जिडिपीमा कन्ट्रिब्युसनका कुरा होइन, वर्ल्ड जिडिपी कन्ट्रिब्युसन पनि सहकारीका धेरै राम्रा राम्रा उदाहरणहरू पनि छन् सर. कोही अब भनौँ न विद्युत जर्मनीतिर हेऱ्यौँ भने तपाईँको विद्युतमा राम्रो लगानी गरेका तपाईँको सहकारी संस्थाहरू पनि छन् कि, त्यसरी कम्युनिटीमै आधारित भएर पनि छ. अब इङ्ल्यान्ड त त्यहीँबाट तपाईँको माथि भएकै त्यहीँबाट प्रादुर्भावै त्यहीँको छ सहकारी संस्थाको. तर हामी कहाँ के भइदियो भन्दाखेरि सबै कुरो यतातिर ल्याएर तपाईँको गर्न चाहिँ खोज्ने, तर कहाँ के नमिलेको जस्तै अब कृषि सहकारी छ, कृषि सहकारीले कृषि मात्रै उद्देश्य राखेको छ भने कृषिमा गर्नुपर्ने के हो त नि, उद्देश्य चाहिँ राख्ने. तर उसले खालि लेन्डिङ र त सेभिङ र लेन्डिङको काम मात्रै गर्ने, बजारबाट पैसा खरिद गर्ने अनि तपाईँको त्यसलाई फेरि बेच्ने, त्यति मात्रै त्यति काम त अरू त्योभन्दा बढी केही पनि छैन. त्यही बिचमा खेल जे गर्नपर्छ त्यो सबैले गर्न पाउनुपर्छ भन्ने सबै सहकारी छ, सबै प्रकृतिका सहकारीहरू पनि छन् कि, 7-8 प्रकृतिका छन्. हेर्नुहोस् उपभोक्ताले पनि त्यही काम गर्ने, उपभोक्ताका काम त कन्ज्युमर कोअपरेटिभ जुन छ सर,
1: ब्याङ्किङ सिस्टम जस्तो
2: आफूले बनाउन खोज्ने कि, कति चाँडै तपाईँको त्यहाँबाट कमाउन सकिन्छ, मान्छेलाई त्यहाँ तपाईँको सदस्य बनाउने, पैसा खालि डिपोजिट गर्न लगाउने, त्यसलाई विभिन्न किसिमको लोक प्रलोभन तपाईँको दिएर भए पनि तपाईँको त्यो त सहकारीको मूल्य मान्यता त होइन, समुदायमा आधारित हो भने त्यो उसको सदस्यको जति अधिकार छ त्यति एउटा अधिकार त सञ्चालक समिति अधिकारको हो पनि त हो नि. वान म्यान वान भोटको कुरा गर्दैछ होइन, उसले त एउटा नेतृत्व मात्रै गर्दै आऊ. सहकारी भनेको त फेरि भोलन्टियर सर्भिस पनि हो, त्यहाँ अध्यक्ष बस्नेले कुनै दुरुपयोगको तपाईँको कुनै किसिमको चाहिँ लोभ लालच केही पनि नगरिकन उसले आफ्नो संस्थालाई चाहिँ भोलन्टियर सर्भिस गरिरहेको अवस्था हुन्छ. तर त्यो हुँदाहुँदै पनि यस किसिमको कसरी किन दुर्घटना भइरहेछ त, कहीँ न कहीँ तपाईँको यस्ता किसिमका केही तपाईँको गलत प्रवृत्तिका मान्छेहरू पसे गए, जसले सहकारीको मूल्य मान्यता सिद्धान्त बुझेनन् होइन, त्यस आधारमा गएर सरकारको नियम कानुन मापदण्ड निर्देशिका यिनीहरूलाई पनि लागू नगर्ने होइन, स्वनियमनको नाममा चाहिँ नि विभिन्न किसिमको चाहिँ नि अब त्यहाँ अपचलनका कुराहरू पनि गरे. त्यो गएको खास कारण त्यो छ क्या, बहुद्देश्यले गरे, बहुद्देश्य भन्न त भन्दियो, मल्टिपर्पज भन्ने उसले काम मात्रै एउटा मात्रै त्यस्तै लेन्डिङकै काम गर्ने सरी, त्यस किसिमले तपाईँको बचत ऋणकै कारोबार गर्ने उसले त अब मैले भने हजुरलाई कन्ज्युमर कोअपरेटिभ छ, उसले कन्ज्युमर कोअपरेटिभ भनेको त के, मार्केटिङको कम्तीमा ल यो एरियामा तपाईँको कुनै मार्केटको सिस्टम छैन, कन्ज्युमरलाई कति एकदम आवश्यक छ, कस्तो मार्केट तपाईँले हामीले एउटा डिपार्टमेन्टली यस्तो खोलिदियौँ भने तपाईँको त्यहीँ वरिपरिका तपाईँको समाजले तपाईँको त्यहाँ उपभोग गर्छ, त्यही सामान तपाईँको ल्याउने, उसलाई तपाईँको सहुलियत दरमा तपाईँको दिइदिएन भन्छ होइन. त्यस्तो किसिम अब त्यो कन्सेप्टमा तपाईँको सहकारी आएको हुन्छ तर उसले के गर्छ भन्दाखेरि उपभोक्ता नभएर उसले के गर्छ, आफूलाई एउटा विनियम बनाइदिने कन्ज्युमर भन्ने, तर काम के गर्ने भन्दाखेरि पाँच चारजना मिल्यो अनि उसले गएर तपाईँको फेरि उतातिर त्यही लेन्डिङकै गर्ने. त्यो समस्याहरू आए, त्यो समस्याहरू आउँदै गर्दा अब रह्यो कुरो, अब सरकारले किन त्यस बेला नियमन गरेन त, नियमनकारी निकाय त थियो सहकारी विभाग, अब सहकारी विभाग थोरै, अब त्यो बेलामा डिभिजन कार्यालय थियो, जबसम्म डिभिजन कार्यालय थियो तबसम्म सब त्यत्रो ठुलो समस्या देखिएको अवस्था थिएन. जब डिभिजन कार्यालय तपाईँको 5-6 वर्ष 6-7 वर्षदेखि रहेन, सहकारी विभाग मात्रै रह्यो, उसँग म्यान पावर पनि कम, दक्ष म्यान पावर पनि नहुने, कर्मचारी तपाईँको आउने छ महिनामा सरुवा हुने र स्टार छ महिनामा सरुवा तिन महिनामा सरुवा हुने अनि मोनिटरिङ कसरी गर्छ कोअपरेटिभ सेक्टर आफैमा क्रस कटिङ इस्युज हो त्यो क्रस कसिङ कटिङ इस्युजलाई तपाईँको बुझ्न सक्ने फेरि कर्मचारीहरूमा त्यति ऊ पनि हुँदैन इन्ट्रेस्ट अब तिन महिनामा कसरी बुझ्छ सर कोअपरेटिभ सिस्टमलाई यी सब यावत कारणले तपाईँको अब माछाको सहकारी छ फलफुल तरकारीको सहकारी छ तपाईँको यतातिर मार्केटिङको सहकारी छ यतातिर बचत ऋणको छ मल्टिपर्पज छ मल्टिपर्पजले सबै कुरो गर्न पाउने यी यावत छ सर यो यस्ता यस किसिमले गर्दा दर्तामा पनि अलिकति सर बचासित व्यतिथि त
1: भयो सुरुमै भयो
2: समाज सुधारणलाई समस्या भइरहेछ तर सरकारले चाहिँ अहिले केही स्रोत सेवा केन्द्रहरू बिस्तारै बिस्तारै अब कम गर्दै जाऊ भनेर सरकारले निर्देशन पनि दिइरहेछ त अहिलेको सरकारले जियोस् कम्तीमा अहिले अब बचतकर्ताहरूको बचत फिर्ता हुनुपर्छ र गराउनुपर्छ भन्ने चाहिँ त्यो कुरोमा चाहिँ सरकार चाहिँ नि म अठोट भएको देखिन्छ कि गरौँ भन्ने चाहिँ नि मानसिकता देखिन्छ र त्यस अनुरूपको अब कार्यहरू भनौँ न अब अहिले आएको अध्यादेशले पनि तपाईँको ठुलो एउटा ऊ दियो हामीलाई एउटा मेसेज त दियो तपाईँको र मान्छेहरू आशान्वित छन् सर हामीले काम गर्दै गइरहेछौँ
1: यसमा चाहिँ बचतकर्ताको पनि त्यत्तिकै जिम्मेवारी छ कि उहाँहरूको गल्ती
2: छ सर बचतकर्ताको बदमासी भन्दा नि बचतकर्ता सजग भइदिनु सजग नभएकै कारणले आज यत्रो दुर्घटना भएको इभ मैले सर मसँग दस रुपियाँ छ भने मेरो दस रुपियाँ सर मेहनतले कमाएको पैसा हो नि त त्यो मैले त्यहाँ गएर आफ्नो संस्थामा हाल्दैछु मेरो सँग आफ्नै संस्था हो भनेर समुदायको संस्था हो हाम्रै संस्था हो भनेर तपाईँको बुझेपछि त त्यहाँ तपाईँको सर सञ्चालक को छ कस्तो अवस्थामा छ कर्मचारी कस्ता छन् त्यहाँको खाता पत्ता कस्ता छन् ठिकै छ सबै पढा लेखाका हुँदैनन् तर कम्तीमा चाहिँ मिटिङमा के भइरहेछ सांसभामा के भइरहेछ सांसभा गर्ने सर होटलमा गर्ने 500 रुपियाँ पाइन्छ भनेर तपाईँ आउने थपडी बजार जाने होइन नि त सर सहकारी त
1: त्यसैमा भुल्नु उहाँहरू
2: उहाँहरू भुल्ने अनि भुलेपछि तपाईँको एक्सिडेन्ट भइसकेपछि मेरो त बचतको पैसा खाइदियो भन्ने
1: यो भने चाहिँ एउटा एक हिसाबले अझ यो अब सरकारी तवरबाटै हुनुपर्ने थियो यो काम सहकारीको अवधारणा आइसके पछाडि लगत्तै जस्तो वित्तीय साक्षरता र सदस्य बन्ने खालको त्यो प्रक्रिया छ यसमा चाहिँ बुझाइ चाहिँ भएन
2: बुझाउन सकिएन सर होइन हामीले सर पहिला राष्ट्रिय सहकारी विकास बोर्ड हुँदाखेरि र विभाग दुवैटैले मिलेर सर शिक्षा सहकारी शिक्षा सम्बन्धी सर तालिम पनि अहिले पनि सहकारी प्रशिक्षणका उसमा प्रतिष्ठानमा सर त्यहाँ तालिम चाहिँ दिने एउटा ऊ छँदैछ त्यसमा तपाईँको हामीले रेडियो मार्फत पनि हामीले गर्थ्यौँ सर कार्यक्रम हामीसँगै पनि आफै रेडियो थियो होइन हामीले पनि काम गर्थ्यौँ दोस्रो कुरो हाम्रो पाक्षिक रूपमा तपाईँको त्यो बेलामा ऊ पनि चलिरहेको थियो सर टेलिभिजन नेपाल टेलिभिजनबाट हामीले यो शिक्षा दिने भनेर तर देशभरिमा अब त्यस किसिमले व्यापक रूप जुन रूपमा जानु पर्थ्यो त्यो गर्न सकिन सकिएन
1: छैन
2: यसमा अब सदस्यहरू पनि अलिकति छ अब चासो नराखिदिने के हो होइन अब हामीले 2 लाख रुपियाँ राख्न गइरहेछ भने कसरी राख्ने के राख्ने ब्याज अब हजुरलाई भन्नुहोस् त कुनै संस्थाले तपाईँको 36% ब्याज दिन्छ 22% ब्याज दिन सक्छ सम्भवै छैन गभर्मेन्टले त तपाईँले स्पष्ट भनेको छ तपाईँको क्यापिङै छ 14.75 भन्दा तपाईँको बढी राख्न 15% भन्दा बढी जानु हुँदैन तपाईँ चाहिँ 22% दिइरहेछ भने तपाईँले बुझ्नु पर्थ्यो नि त त्यो पढे लेखेका मान्छे पनि त्यसमा त्यसरी भएको छ क्या सर फसेका छन् त्यस्ता लोभ लालचमा के सर ब्याज बढी पाइन्छ भनेर लिने अनि त्यसपछि पछि गएर
1: अब यो यसमा अर्को भने सहकारी समस्याग्रस्त हुनुको कारण यसमा यो जुन धितोको कुरा प्रश्न बेला बेला उठ्थ्यो कि धितो चाहिँ अनिवार्य हुनु पर्थ्यो तर धितो राख्ने राखेन नराख्दाखेरि अन्तिममा
2: 3 लाख भन्दा बढी हुने बित्तिकै धितो राख्न पर्थ्यो नराख्ने तर सञ्चालकहरूको के भन्दा त्यही छ क्या सर अब सञ्चालकहरू मिल्ने अनि बस्ने बसेर
1: त ऐनमा व्यवस्था थियो कि थिएन हाम्रोमा के छ स्पष्ट
2: छ सर छ ऐनमै पनि व्यवस्था छ त्यो 3 लाखभन्दा बढी मापदण्डहरू निर्देशिकाहरूमा त्यो जारी भएर 3 लाखभन्दा बढीमा धितो राख्नै पर्छ भने त्यो 3 लाख राख्नलाई सामूहिक जमानी राख्नुपर्ने हो कि सर जमानीमा दिनुपर्ने हो तर के भन्दाखेरि अब सहकारी संस्थामा ब्याङ्कमा जाँदा झन्झटिलो हुन्छ त्यहाँ नागरिकता र यसो सानो पैसा भन्यो अनि चट्टा चाहिँ तपाईँको दिइहाल्ने त्यो विश्वासको भरमा पनि दिने गर्थे तर एकैचोटि यस किसिमले अब धेरै अब एउटालाई दिँदाखेरि त्यसो हुँदाहुँदै मास भयो क्या सर त्यो मास हुँदाखेरि त्यहाँ त्यहीँबाट अब ऋण असुली गर्न अप्ठ्यारो भयो त्यसले गर्दाखेरि पनि सहकारीको त्यो समस्या आउने कारण त्यहाँ पनि छ एउटा
1: यसमा यो वर्गीकरण र जोखिमका आधारमा चाहिँ त्यो बोर्ड हुँदाखेरि अनुगमन कति हुन्थ्यो त्यो अवस्थामा त्यो बेलाको
2: बोर्डको काम सर खास राष्ट्रिय सहकारी विकास बोर्डको काम चाहिँ नि नीति निर्माण मात्रै थियो सर अनुगमनको पार्ट हामीलाई नियमनकारी निकाय थिएन त्यो बेला यो प्रमोसनल पार्ट मात्रै थियो यता बोर्ड र नियमन अथ अथोरिटी चाहिँ नि उसलाई थियो सहकारी विभागलाई, विभागले नियमन अनुगमन गर्यो ठिक हो, हामीलाई कुनै त्यस्तो अब कुनै हार्ड एन्ड फास्ट जानै पर्छ गर्नै पर्छ भन्ने थिएन। हामी त प्रमोसनल एक्टिभिटिजमा गभर्मेन्टलाई एउटा चाहिँ एडभाइजरीको रूपमा, थिङ्क ट्याङ्कको रूपमा एउटा ठुलो संरचना चाहिँ नि बनाएको थियो त्यो कार्यकारी समिति, मन्त्री स्वयं आफै अध्यक्ष हुने, सहअध्यक्ष त्यही बेला हुन्थ्यो, सदस्य सचिव हुन्थ्यो, राष्ट्र ब्याङ्कको गभर्नर समेत तपाईँको त्यो कार्यकारी समितिको सदस्य भएको हुनाले नीति नियममै बढी चाहिँ नि हामी फोकस गर्थ्यौँ। अब 74 ऐन ल्याउने, 69 हामीले राष्ट्रिय सहकारी नीति पनि ल्यायौँ होइन, त्यस्तै कामहरू हामी खास गरेर राष्ट्रिय सहकारी विकास बोर्ड पनि त्यतातिर लागे। अब राष्ट्रिय अब उतातिर अब नियमनकारी निकाले नियमन गर्न चाहिँ नि अलिकति त्यहाँ कतै न कतै तपाईँको चुकेको चाहिँ नि देखिन्छ के छ।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आज हामी सहकारी क्षेत्र सुधारका लागि सरकारले चालेका कदम, साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर सुरु गरिएको रकम फिर्ता प्रक्रिया, समस्याग्रस्त सहकारीबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन तथा कानुनी प्रक्रियालाई प्रभावकारी बनाउने प्रयासबारे राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँग कुराकानी गरिरहेका छौँ। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
4: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
3: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सडक र सवारी।
5: Esto, esto. ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: Ayo. आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
7: प्राविधिक शिक्षा आजको आवश्यकता।
8: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
7: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
8: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
7: फोन 01-5121-12-21-00 छ, 97-4-18-20-96।
8: वेबसाइट www.nec.edu.np।
10: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौँ वा सबैले देख्ने ठाउँमा राखौँ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईँ अहिले सुनिरहनु भएको छ कार्यक्रम बदलिदियो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी लामो समयसम्म ग्रामीण अर्थतन्त्रलाई टेवा दिएको सहकारी क्षेत्र पछिल्लो समय वित्तीय अनियमितता कमजोर नियमनका कारण समस्यामा परेको विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। कार्यक्रम बदलिदियो नेपालको दोस्रो खण्ड सुरु गरौँ राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँगको कुराकानीबाट।
3: सहकारी चाहिँ यसरी जथावी रूपमा जुन दर्ता र सञ्चालनको कुरा गर्नुभयो, यहाँले अलिकति यसबाट सुरु गरेँ मैले।
4: अब यस्तो भयो सर, ब्याङ्क त थियो सर, ब्याङ्क भनेको कस्तो भन्दाखेरि खास गरेर सहरमुखी मात्रै भयो कि ब्याङ्कले आफ्नो वित्तीय कारोबार गर्ने भनेको अब अथवा जनताको चाहिँ वित्तीय पहुँच कहाँसम्म छ त भन्दाखेरि त्यही ब्याङ्क मात्रै हो। ब्याङ्क कहाँ छ त भन्दाखेरि सहरमा मात्रै छ। सङ्घीयता आएपछि त्यसपछि चाहिँ अलिअलि त्यो ऊ चाहिँ नि भएको देखिन्छ, बा भित्रभित्रसम्म अलिकति चाहिँ अलिकति फैलावट थियो,
3: जाँदैछ।
4: तर त्योभन्दा पहिले तर सानसानो रकमका कुरा होइन, 10,000, 5,000, 20,000, 1,00,000 यस किसिमको रकमहरूलाई समेत तपाईँको गाउँघरमा त जान पऱ्यो भने त वित्तीय पहुँच त तपाईँको अरूसँग त थिएन, विपन्न परिवार छ कहाँ जाने त, ब्याङ्कमा एक्सेसै छैन, सहरसम्म जाने स्थिति पनि अवस्था थिएन। त्यो बेला पनि कम्तीमा सहकारीले त्यो वित्तीय पहुँच त त्यहाँसम्म पुर्याएको त घर घरमा पुर्याएको थियो, पहाडका कन्द्रासम्म थियो, तराईको एकदमै रिमोट गाउँमा पनि हजुर जानुभयो भने एउटा सहकारी हजुरले पाउनुहुन्छ, उसले कम्तीमा त्यति त कम्तीमा त्यहाँ सुविधा त दिएको थियो नि। त्यो एउटा महत्त्वपूर्ण पक्ष, त्यस कारण मलाई लाग्छ त्यो बेला सहकारी संस्थाहरूले त्यस किसिमले डेभलप गरेको हुन
3: सक्छ,
4: राज्यले प्रोत्साहन दियो, त्यस कारण चाहिँ त्यो बेलामा बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू चाहिँ नि दर्ता गर्ने प्रक्रिया त्यसरी अगाडि बढ्यो। सँगसँगै त्यसको के थियो भन्दाखेरि अलिकति नियमनकारी निकायले अथवा त्यो चाहिँ अलिकति नियमन गरिदिएको भए धेरै वर्ष पछि पहिला त ठिक ठिकै थियो, तर पछिल्लो कालमा चाहिँ नि खास गरेर त्यो पनि अब गाउँघरमा चलेका त सहकारी अहिले पनि राम्रा छन् सर, वित्तीय त्यो बचत ऋणकै कारोबार गर्ने सहकारी अहिले पनि
3: जानुहुन्छ।
4: महिलामा सर कुनै समस्या देख्नुहुन्न, महिला सहकारी महिलाले चलाएको बचत ऋणको कारोबार गर्ने सहकारी त्यो अहिले पनि हजुर जानुहोस् जतिसुकै बेला जानुहुन्छ, एकदम फी एकदम फेयर देखिन्छ, त्यो कुनै किसिमको तपाईँको अप्ठ्यारो छैन। तर के भन्यो मेन कुरो काठमाडौँ मा यो खास गरेर र सहर केन्द्रित जति पनि बचत ऋणका सहकारीहरू छन् त्यसैमा सब समस्या आएको देखिन्छ क्या सर।
3: अब गाउँमा त पछिल्लो समय के देखिन्थ्यो भने यो समस्याग्रस्त भन्दा पहिला अलिकति अगाडि दुई चारजना मिल्ने अलिकति पैसा भयो भने सहकारी खोल्नुपर्छ,
4: हजुर होइन,
3: त्यो चाहिँ कमाइ खाने जस्तो एउटा प्रवृत्ति देखियो। अब ठ्याक्कै हामी स्पेसिफिक एक ठाउँमा नजोड्यौँ होला, तर समग्रमा त्यस्तो देखियो, त्यसैको परिणाम अहिले चाहिँ देखिरहेको छ। अब अलिकति नेपालमा सहकारीको अवधारणाको बारेमा अलिकति जाउँ, यहाँसँग अनुभव लामो भएको भएर कति सालदेखि यो सुरु भयो होइन, सरकारको उद्देश्य चाहिँ के थियो र यसले चाहिँ अर्थतन्त्रमा कस्तो खालको टेवा पुऱ्यायो?
4: अब यो कस्तो छ भने सर, सहकारीको 2014 सालदेखि नै यसको सर प्रादुर्भाव भएको देखिन्छ क्या सर। त्यो ठ्याक्कै एक्ज्याक्ट मलाई त्यो सब थाहा छैन, हजुरले अलिकति उगारिदिनु होला। बिपी कोइराला चाहिँ नि प्रधानमन्त्री हुँदाखेरि पहिलो उहाँको भिजिट चाहिँ नि त्यहाँ इजरायल भएको रहेछ, इजरायलबाट उहाँ आएपछि र इजरायल चाहिँ नि त्यहाँ मोसाद र त कोसोबो भन्ने तपाईँको दुईवटा सहकारी छ, त्यो सहकारीले सर त्यो त्यहाँ प्रडक्सनदेखि लिएर ठुल्ठुलो तपाईँको जहाजसम्म बनाउने काम चाहिँ त्यो कोअपरेटिभबाटै गर्ने कि, कम्युनिटी बेस मात्रै छ क्या त्यो सर त्यहाँ त्यहाँ। अनि त्यस कारण त्यहाँ देखेर उहाँले चाहिँ नि काठमाडौँमा आएर नेपालमा आएर नेपालमा चाहिँ नि कोअपरेटिभको चाहिँ नि ल है अब यहाँ यस्तो सम्भावना रहेछ, कोअपरेटिभ पनि योबाट पनि विकास गर्न सकिन्छ भन्ने त्यो त्यहाँबाट आएर पहिलो सहकारी चितवनमा तपाईँको बखान सहकारी भन्ने खोलेको थियो,
3: पहिलो नेपालकै
4: पहिलो सहकारी त्यसरी त्यो हुँदै गर्दाखेरि, हुन त अब हाम्रो परापूर्वकालदेखि पनि यो के अरे यो भखारी सखारी वाला त्यो सिस्टम हुन्छ, परमा धाम भखारी यस्ता त्यो सिस्टम त आएको त्यहीँबाट हो, हामीले पनि ल्याएकै हो, त्यो गर्न गरे होइन। त्यसलाई चाहिँ नि अब त पछि चाहिँ नि विश्वेश्वर प्रसाद कोइराला आइसके पछाडि प्रधान मिनिस्टर भइसके पछाडि त्यसपछि उहाँले पहिलो सहकारी विभाग पनि खोल्नुभयो, ऐन पनि ल्याउनु भयो, त्यसको कानुनै बनाएर त्यसपछि चाहिँ त्यसलाई डेभलप हुँदै हुँदै पञ्चायती व्यवस्थामा आएपछि अलिकति यसलाई कन्ट्रोल चाहिँ नि पुरा कम्प्लिटली गभर्मेन्टले मात्रै गर्यो। अब त्यो बेला हजुरले सुन्नुभएको थियो होला यो साझा

0: हुँदै हुँदै त 48 पछि चाहिँ नि यसलाई चाहिँ नि सर कम्प्लिटली सहकारी ऐन 2048 ल्याए अब प्रजातन्त्र आइसके पछाडि त्यसपछि यो कोअपरेटिभमा चाहिँ नि ड्रास्टिक चेन्ज भएको छ ड्रास्टिक चेन्ज भयो यति तपाईँको फेरि मोडर्नाइजेसन ग्लोबलाइजेसन भए जस्तो देखिन्छ यसमा त्यसमा सबभन्दा बढी चाहिँ नि अब फ्री इकोनोमी भयो स्वाभाविक मान्छेले चाहिँ नि अब कतै न कतै यसलाई चाहिँ नि अलिकति राम्रो हिसाबले हेर्नुपर्छ हुन त मान्छेहरूलाई समाजवादी एउटा चाहिँ नि पुँजी हो भन्ने कुरो बुझाए पनि छ तर के हो भन्दाखेरि यो प्रजातन्त्र आइसके पछाडि बिस्तारै बिस्तारै अब यसलाई चाहिँ नि होइन यो जिडिपीमा यसको राम्रो कन्ट्रिब्युसन पनि हुनसक्छ आर्थिक कारोबार हुनु पऱ्यो हुन त फेरि यसलाई राष्ट्र ब्याङ्कले चाहिँ नि फेरि ऊ मान्दैन सर गैर ब्याङ्किङै भन्छ यसलाई गैर ब्याङ्किङै भन्छ उनीहरूले आफ्नो मेन च्यानलभित्र चाहिँ तपाईँको राखेन कि मेन च्यानलभित्र तर कस्तो छ भने आधिकारिक ऊ नभए पनि डाटा नभए पनि करिब करिब अहिले हामीले 4-5% भन्छौँ जिडिपीमा कन्ट्रिब्युसन छ नेपालको कन्ट्रिब्युसन हाम्रो हाम्रो इकोनोमीमा त्यो स्थिति छ अहिलेसम्मको अब यसरी अब यत्रो ठुलो सर कारोबार छ 6-6 खर्बको कारोबार गर्ने 16-16 खर्बको कारोबार भइरहेको छ तर हाम्रो स्थिति अब अहिले यस्तो विस्फोटक भइदियो कि
1: हाम्रो अर्थतन्त्रसँग यसको तालमेल मिल्न सकेन
0: यसलाई चाहिँ नि सर फर्मल इकोनोमी मानिँदैन फर्मल इकोनोमी नभएको अब हेर्नु न सर राष्ट्र ब्याङ्कले एउटा मोनिटरिङ गरेर एउटा रेगुलेटरी बडी भएर उसले तपाईँको हेर्नुहोस् सारा तपाईँको ब्याङ्किङलाई 1 सेकेन्ड पनि तपाईँको येलोमा गयो रेडमा गयो कि ग्रिनमा छ उसले सबै कुरो थाहा पाउँछ कि यसको चाहिँ यत्रो ठुलो तपाईँको इकोनोमी हुँदै हुँदै पनि यसलाई तपाईँको मोनिटरिङ गर्ने अथवा यसलाई रेगुलेट गर्नुपर्छ भन्ने चाहिँ राज्यको त्यतातिर
1: पब्लिकसँग ठ्याक्कै सरकार राख्ने तर राज्यले चाहिँ त्यो रूपमा नहेर्ने
0: निजी जस्तो अब छोड्दै त्यो खासै
1: होइन भन्ने कुरामा
0: हजुर
1: खबर देखियो पहिला
0: चाहिँ त्यसरी देखियो तर जब यसरी चाहिँ यस किसिमको चाहिँ जब समस्याहरू आउँदै गए जब यसको अध्ययनहरू अनुसन्धानहरू हुँदै गए मान्छेहरू राम्रा अब भनौँ न यसमाथि पनि अब अनुसन्धानहरू राम्रै मान्छेहरू गर्दै गए हेरे इकोनोमी त राम्ररी इकोनोमी चाहिँ 16-16 खर्बको हो इकोनोमी भने सानो नटे
1: बजेटै
0: स्मल हो बजेटै हो नि त्यत्रो ठुलो इकोनोमी छ यसलाई किन हामीले इन्फर्मल भनेर छोडिदिइरहेछौँ यसको तपाईँको रेगुलेटरी बडी पनि छैन केही पनि छैन यो आवश्यकता पनि यस किसिमले देखियो त्यस कारण यो सहकारी नियमन प्राधिकरण पनि मलाई लाग्छ अहिले अब व्यतिथिको कारण पनि होला अब इकोनोमी पनि ठुलो छ यसको भल्युम बढ्दै गइरहेछ त्यस कारण चाहिँ यसलाई रेगुलेटरी बडी बनाएर यसलाई रेगुलेसन गर्नै पर्छ है अब संस्थाहरूलाई भनेर गभर्मेन्टले अहिलेको गभर्मेन्टले त झन् बढी चाहिँ एकदमै प्राथमिकतै दिएर चाहिँ नि यसमा चाहिँ तपाईँको काम चाहिँ नि अगाडि बढाइरहेको अवस्था छ कारण पनि अब अलिक तरितै छन् मन्त्रीज्यूहरू पनि एकदमै चासो लाएर क्या एकदमै तुरुन्तको तुरुन्त यो गरिहालौँ भन्ने चाहिँ त्यो देखिन्छ क्या
1: यसले हो अब यसमा एउटा महत्त्वपूर्ण कुरा अब अहिले यो प्रविधिको युग हो होइन यसलाई यसमा डिजिटल प्रणालीमा लाने कुरा यसलाई जस्तो जसरी राष्ट्र ब्याङ्कले ब्याङ्कहरूको नियमन गर्छ त्यस खालको कामहरू के भइरहेछ अहिले प्राधिकरणले के
0: हो सर प्राधिकरणमा हाम्रो सोच त छ सर यसलाई डिजिटाइज गरौँ भन्ने हो होइन अब कस्तो छ भने अब हामीले यहाँ सफ्टवेयरको कुरा गर्छौँ भने अब 17,500 सहकारी छन् ती सहकारीहरू तपाईँको आफ्नै सफ्टवेयर चलाउँछन् ती सफ्टवेयर कस्ता छन् के छन् भन्ने कुरा हामीसँग पनि रेकर्ड छैन हामीले एउटा रजिस्ट्रेसनको काम अहिले गरिरहेछौँ सर बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई इजाजत सञ्चालन पत्र लिनै पर्छ सर इजाजत सञ्चालन पत्र हामीले इजाजत पत्र चाहिने सञ्चालनको लागि इजाजत पत्र चाहिने अनिवार्य भनेको छ अब त्यसको लागि लास्ट इयर हामीले मनसेदेखि खोलेको सर अहिलेसम्म पनि तपाईँको सहकारी संस्थाहरू इन्ट्री गर्ने चाहिँ नि ऊ सिस्टममा छँदैछ केही असार मसानसम्म राखेको छ सर करिब करिब हामी कहाँ इन्ट्री भएको सहकारी संस्था 13,360 जति मैले देखेको छु त्यसमध्ये हामीले 4,184 करिब करिब हामीले चाहिँ नि एप्रुभल गरेर लाइसेन्स नै दिइसक्यौँ अब यदि अपरेटिङ लाइसेन्स उनीहरूसँग छैन भने अब उनीहरूले सञ्चालन गर्न पाउँदैन भन्ने यो प्राधिकरणको बुझाइ हो अब सरकारले पनि त्यसलाई चाहिँ अलिकति अब कडाइ गर्नुपर्ने ती डाटाहरू आउँदाखेरि हामीसँग ती 4,000 अहिले 184 हजुरलाई आवश्यक परेलो मलाई फला सहकारीको डाटा दिनुहोस् भन्यो भने हजुर 2 वर्षको लेखा परीक्षण प्रतिवेदन चाहियो त्यो पनि पाउनुहुन्छ लेखा सुपरिवेशन समिति
1: सबै प्रोफाइल
0: टोटल हामीसँग सफ्टवेयर छ त्यो सफ्टवेयर भयो भने हामीले टोटल प्रोफाइल हामीले हजुरलाई चाहिँ दिन्छौँ एउटा ऋणीका पनि तपाईँ दिन सक्नुहुन्छ र सेभिङमा के छ तिनको पनि पाइयो लेन्डिङ गरेका छ लेन्डिङको लागि पनि पाइयो इएसिआर पनि कति छ त्यो पनि पाइन्छ डाटाहरू हामीले चाहिँ कलेक्सन गरेर अहिले यिनीहरूलाई चाहिँ गरेका छौँ सर होइन लाइसेन्स दिने हाम्रो प्रक्रिया जारी रहेको छ पछि चाहिँ बिस्तारै यसलाई अगाडि चाहिँ हामी बढाउँछौँ सर
1: अब यसमा अलिकति मैले जोड्न खोजेको विषय थियो, अहिले जुन समस्याग्रस्त भनेर

0: अथवा बचतकर्ताहरूलाई ऋण फिर्ता भइरहेको छ, यसमा चाहिँ तपाईँ आफै पनि यो काम गरिरहेर कति सन्तुष्ट, बचतकर्ताहरू यसबाट कति सन्तुष्ट छन्, अथवा सरकारले प्रक्रिया चाहिँ सुरु गर्यो तर ठ्याक्कै चाहिँ पीडितहरू अझै पनि समस्यामै छन् भन्ने खालको त्यस्तो
1: समस्या त छ, समस्यामा छ, पीडितहरू छन् अहिले पनि। उहाँहरूलाई के छ भन्दाखेरि एस्योरेन्स हुन सक्या एस्योर्ड हुन सकेका छैन कि साँच्चीकै फिर्ता हुन्छ कि हुँदैन, किनभने विगतका काम कारवाहीबाट 4 वर्ष 5 वर्ष 7 वर्ष सडकमा उनीहरू बसे, आवाज उठाए, अभियानीहरूले पनि तपाईँको त्यसमा आफ्नो आवाजहरू उठाए, तर कसैले सरकारले नसुनिदिएको अवस्थामा उनीहरू निराश त निराश हुन्छन्। हामी कहाँ पनि आउँछन् विभिन्न खालका बचतकर्ताहरू, अब कि इभन कि तपाईँको एउटा नाम्लोमा एउटा सुपारी यी चक्लेट सक्लेट राखेर तपाईँको त्यसरी बेचेर राखेका बिचरा 50,000 25,000 त्यस्ता मान्छेहरू पनि आफूलाई पनि सर विरक्त लाग्छ है, ती यस्ता मान्छेहरूको पनि हामीले 10,000 फिर्ता गराउन सकेनौँ।
0: जो राज्यको निकायमा गएर अवैध ढङ्गबाट पैसा नपाएको मान्छेको पैसा छ, त्यहाँ
1: पैसा छ, अब त्यस्ता पैसाहरूलाई पनि हामीले तपाईँ गर्न सकेनौँ भने आफूलाई पनि अलिकति पश्चाताप त भइरहेको छ। तर हिजोका विगत दिनमा कस्तो भइदियो भन्दाखेरि त्यसलाई अलिकति डन्डा चलाउने कानुन भएन कि सर, हजुर त्यो कानुन नभइदिएको हुनाले सबै त फटा बदमासहरू तपाईँको निस्केर हिँड्ने, अदालतमा गयो भने पनि के गर्ने, एउटा सरकारी ठगी सम्बन्धी मुद्दा हालिदिने, अदालतबाट तपाईँको ऊ जमानतमा छुट्छ, ऊ मजाले घुम्छ, ल जान त पैसा त्यहाँबाट माग नि त ले न अदालतबाट भनिदिने, यस किसिमको चाहिने त्यो विगतका दिनमा। त अहिले अब कानुन अध्यादेश आइसके पछाडि चाहिँ नि अब चाहिँ नि आसान्वित चाहिँ छन् तपाईँको बचतकर्ताहरूलाई के भइरहेछ भने अब हामीले चाहिँ नि पैसा पाइन्छ है, किनभने कानुन कडा आयो, कानुनले चाहिँ नि निश्चित रूपमा तपाईँको अब हामीलाई दिलाउँछ भन्ने त्यस कुरामा हामी पनि अलिकति अब कर्मचारी भएर पनि अलिकति हामीलाई पनि मोरली र तपाईँको भित्रबाट कहीँ न कहीँ तपाईँको इनर्जी आए जस्तो, ल अब यो हामीसँग यो हतियार त छ नि त, यसले गर्दाखेरि अहिले यसलाई यसो गर्नपर्छ भनेपछि अहिले पनि हामीले केही मान्छेहरूलाई तुरुन्तै भन्यो भने एकैछिनमा तपाईँको आएर ल हजुर गरिहाल्छौँ भन्ने
0: त्यो अवस्था छ,
1: त्यो अवस्था चाहिँ नि छ। यो अध्यादेशले चाहिँ ठुलो काम हो, यो नयाँ सरकारले चाहिँ नि त्यति चाहिँ नि अहिले हामीलाई चाहिँ नि बनाएको छन्।
0: अब हामी यो बचतकर्ताहरूलाई अथवा आम नागरिकको मात्रै उहाँहरूलाई त्यो शिक्षा दिन सकिएन, ज्ञान दिन सकिएन, त्यसैले फस्नुभयो भन्छौँ। सञ्चालक र व्यवस्थापकहरूको पनि क्षमता अभिवृद्धिको प्रश्न उठ्छ होला, प्राधिकरणले त्यसतर्फ के छ, सरकारी योजना के छ त्यसको लागि?
1: छ सर, विभिन्न समयमा अब यस्तो छ सर, कस्तो छ भने अभियानको अवस्था हेर्नुहुन्छ भने सहकारी अभियानकर्ता, सहकारी अभियानमा लागेका मान्छेहरू लाखौँ मान्छे छन् सर त्यसमा, यसको आफ्नै सर सिस्टम छ सर, कस्तो भन्दाखेरि तल तपाईँको विषयगत सहकारी सङ्घहरू छ, जस्तै बचत ऋणको एउटा कारोबार गर्ने तपाईँको एउटा जिल्लाभित्र तिनीहरू छन् भने तिनीहरूकै जिल्ला बचत सङ्घ भन्ने छ, त्यसभन्दा माथि त्यो 3-tier 4-tier सिस्टम छ कि 3-tier टाइपको, अनि एउटा नेप्सकुन छ, त्यो जिल्लाबाट आएर केन्द्रीय स्तरको चाहिँ नेप्सकुन छ, नेप्सकुनले पनि हरेक समय आफ्नो आफूसँग आबद्ध भएको संस्थाहरूलाई उसले चाहिँ तपाईँको विभिन्न समयमा चाहिँ उसलाई ट्रेनिङ दिने, उसलाई वित्तीय साक्षरता दिने, सञ्चालकहरूलाई बोलाएर तपाईँको नभए त्यही अब एक ठाउँमा भेला गराएर अथवा वर्कसप गरेर भए पनि तिनीहरूलाई आफ्नो किसिमले कहीँ न कहीँ सहकारी शिक्षा यो तपाईँको फाइनेन्सियल तपाईँको युहरू एजुकेसनहरू ती विषयमा उनीहरूले पनि तपाईँको त्यो गरिरहेकै अवस्था थियो, केही विषयमा तपाईँको सहकारी विभागले पनि दिने गर्थे त्यो बेलामा होइन, खास गरेर यी सहकारी महासङ्घ भन्ने छ, यो सहराष्ट्रिय सहकारी महासङ्घ राष्ट्रिय सहकारी महासङ्घले पनि त्यस्ता कार्यक्रमहरू सञ्चालन गरेर त्यो कामहरू गरिरहेकै अवस्था थियो, तापनि तपाईँको अब कहीँ न केही त तपाईँको बदमासी त अब यस्तै छ, धेरै ठुलो त नभनौँ, अब 17,000-18,000 छ, त्यसमध्ये 1,000-1,500 त्यस्तो तपाईँको सहकारी निस्केको हो, अब त्यसलाई कति नकारात्मक भन्ने कि कति सकारात्मक भन्ने,
0: त्यो त हरेक क्षेत्रमा छ,
1: हरेक सकारात्मक।
0: बचतकर्ताहरूले यो सहकारी रोज्दाखेरि मुख्य गरी के कुरामा ध्यान दिनुपर्ने हो खासमा, होइन कहाँ चुक्यो भन्दा पहिला आगामी दिनमा चाहिँ त्यो चाहिँ के दिन चाहनुहुन्छ सुझावको हिसाबले पनि,
1: कसलाई छ कसलाई
0: बचतकर्ताहरू आम नागरिकले सहकारी देख्ने बित्तिकै आउँछ, उसले दुई चार कुरा गर्यो, त्यस पछाडि हामी त्यहाँ बचत गर्न सुरु गर्छौँ।
1: समस्या त्यही छ सर, हजुर हामीले सहकारी भनेपछि अहिले हजुरले बजारमा यसो एउटा विकृति देख्नुहुन्छ, के गर्छ भन्दाखेरि अब जस्तै मेरो पसल छ भने म सहकारीको बारेमा केही पनि बुझ्दिनँ, तर म कहाँ एउटा एकजना मान्छे बजार प्रतिनिधि भनेर आउँछन्, उसले बजार प्रतिनिधि एउटा पासबुक बोकेर तपाईँले यहाँ यसमा जम्मा गरौँ अङ्कल, मेरो हजुरको चिन्जानको अवस्था हो क्या, त्यो वरिपरिका हामी छौँ यही टोलमा बस्छौँ, मेरो पसल छ, म त्यहाँ एउटा आएँ, म एउटा बजार प्रतिनिधि भएँ त्यही टोलको एउटा कुनै मान्छे, अनि हजुर अङ्कल यो फलानु ऊ छ फाइनेन्स भन्छ, सहकारी पनि भन्दैन त्यो फाइनेन्समा चाहिँ तपाईँको 500 रुपियाँ डेली राख्नुपर्छ है अङ्कल भन्यो, अनि लग्यो राख्यो, भोलि के छ संस्थामा को हो को सदस्य छ तपाईँको त्यो शिक्षा भन्ने कुरो कम्प्लिटली छँदै छैन, मेरो संस्था हो भन्ने तपाईँको बुझाइ छँदै छैन। कोअपरेटिभको तपाईँको त्यो मूल्य मान्यता सिद्धान्तको त परै जाओस् कुरो के छ, बचतकर्ता सजग हुनुपर्ने त्यो कुरो। दोस्रो कुरो सबभन्दा ठुलो कुरो के छ भने यो जुन ब्याज दिने जुन सिस्टम छ नि सर,
0: ब्याज दिने हो
1: ब्याज दिने जुन सिस्टम छ त्यो ब्याज दिने सिस्टममा हजुरलाई म यति दिन्छु भनेर त्यो लोभ लालचमा लाग्ने जुन तपाईँको बचतकर्ताहरू छन् म के कृपा गरेर उहाँहरूलाई के भन्छु भने त्यतातिर नजाऊ,
0: साउ फिर्ता हुने अवस्था छैन,
1: ब्याज ब्याजको लोभमा चाहिँ चट्ट लग्यो। अब यतिसम्म छ कि सर रिटायर भएको कर्मचारीले समेत तपाईँको गरेर आएको छ, एउटा प्रोफेसर छ 2 करोड पैसा हालेको छ, 2 करोड पैसा म ब्याज खान्छु भनेर 22% ब्याज खान्छु भनेर उसले लगाएर आएको थियो, आज संस्था छैन कोही छैन, बुढा एक्लै तपाईँको सधैँ आइसियुमा गएर बस्छ, यो हालत छ। त्यो उसले आखिरमा एउटा पिएचडी गरेको मान्छे सर प्रोफेसर छ उसले तपाईँको अब यो एउटा संस्थाको बारेमा नबुझिदिने मैले पैसा यत्रो 2 करोड पैसा किन हाल्ने के गर्ने म यो पनि यो जिम्मेवार व्यक्ति उसले संस्थाको भन्ने कुरो त्यो बुझ्दैनन् क्या सर।
0: अब यो अहिले त हामी सङ्घीय संरचनामा 3 सरकारको आफ्नो भूमिका छ, यो आम नागरिकको विषय त सबै सरकारको उत्तरदायित्वभित्र पर्छ, प्रदेश सरकारको भूमिका के छ यसमा, के देख्नुहुन्छ कि हुन्न अथवा त्यहाँबाट काम के भइरहेको देखिन्छ देखिन्न माथिबाट हेर्दाखेरि
1: छ सर,
0: त्यहाँ संरचना छ
1: छ सर, संरचना हाम्रो राष्ट्रिय सहकारी नियमन प्राधिकरणको त छैन, भर्खरै जन्मियो अब संस्था पर्यो सर, अब हाम्रो धेरै कुरो मन्त्रालयले पनि अहिले अब तुरन्तै गर्नुपर्छ भन्ने छ, ओएनएम अहिले भइरहेको छ, अहिले तपाईँको नियालीहरू बनाउँदैछ, मापदण्डहरू हामी जारी गर्दैछौँ, हाम्रो आफ्नै त साथै प्रदेशमा तपाईँको नेटवर्किङ छैन, तर जे जति छ सीमित स्रोत साधनको उसमा भरमा हामीले जति गर्न सक्छौँ त्यति हामी गरिरहेकै स्थिति छ, हामीले हामीसँग नभएको कुरोहरू हामीले प्रदेशसँग समन्वय गरेर प्रदेशमै पनि प्रदेश अब सहकारी मन्त्रालय छ त्यहीँ तपाईँको प्रदेश र सहकारी रजिस्ट्रारको कार्यालय पनि तपाईँको खुलेछ, उसले गर्ने काम पनि हामीले जे काम गर्छौँ उसलाई पनि त्यही अधिकार दिएको छ, त्यही प्रदेशकै कानुनमा उनीहरू टेकेर उनीहरूले आफ्नो चाहिँ नि मोनिटरिङ अब कस्तो छ भने सहकारी संस्थाहरू पनि विभिन्न नियमनकारी क्षेत्रभित्र पर्छ क्या सर, कोही स्थानीयमा छ कोही प्रदेश स्तरीय छ कोही सङ्घीय छ, सङ्घीय भनेपछि देशभरि कारोबार गर्न पाए, प्रदेश भनेपछि बागमती छ भने बागमतीभित्र मात्रै गर्न पाए, एउटा पालिकादेखि अर्को पालिकामा जाने बित्तिकै प्रदेशभित्र पऱ्यो, अब काठमाडौँबाट ललितपुर जाने बित्तिकै ऊ प्रदेशमा गएर नियमनकारी उसको निकाय चाहिँ त्यहाँ भयो, अब दर्ता गर्ने निकाय पनि त्यही हो नियमनकारी निकाय पनि त्यही हो, अब उनीहरूले हेर्ने अब त्यही छ क्या सर, कस्तो छ भने एक्सपर्टिज छैन कि, अब वित्तीय कारोबार हुन्छ त्यहाँ वित्तीय कारोबार गर्दा हुँदा हुँदै पनि तपाईँको अब हामीले त्यहाँ वित्तीय सम्बन्धी तपाईँको एक्सपर्टिज हामीसँग छैन भने सम्बन्धित मान्छे हुनु पर्यो नि त, ज्ञान भएको मान्छे हुनु पर्थ्यो,
0: प्रशासनको
1: मान्छे गएर हामी तपाईँको रजिस्ट्रार कार्यालयमा राखिदिन्छौँ, हामीले के एक्सपेक्ट गर्न खोज्छौँ, बढीभन्दा बढी हेरिदिने भनेको सुशासनको हेर्छ उसले पाठ
0: सुशासन
1: चिठी लेख्ने कारवाही गरिदिने ल यसो गरिदिउँ उसो गरिदिउँ भन्ने मात्रै हो, तर एक्चुअल डायग्नोसिस गर्न सकिएको अवस्था छैन क्या सर,
0: समस्या कहाँ हो त्यो पहिले आएर त्यसलाई चाहिँ निदान गर्ने उपाय
1: हो त्यो भएन क्या सर।
0: हो अब आगामी दिनमा सहकारी क्षेत्र सुधारका लागि होइन संसदमा पनि केही विचाराधीन कानुनहरू पनि होला सम्भवतः अर्को कति छ त्यो जानकारीमा, र नीतिहरू के चाहिँ आवश्यक हो नेपालको सन्दर्भमा के लाग्छ यहाँको अनुभवबाट अहिलेसम्म
1: सर? अहिले अब सरकारले गरेको त काम अब अहिले यही अध्यादेशलाई मान लाग्छ, अहिले सङ्घीय कानुन बनाउने कुरोमा पनि सहकारी ऐनमा पनि
0: प्राधिकरणले पनि केही थप्दै होला,
1: त्यसमा चाहिँ नि हामीले पनि केही सल्लाह सुझावहरू राखेर प्राधिकरणलाई कसरी लाने के गर्ने भविष्यमा यसको के तपाईँको प्रारूप हुने लिक कतिसम्म गर्ने भन्ने कुरोहरू हामीले पनि यहाँबाट सल्लाह सुझाव दिएका छौँ, त्यो लगभग लाग्छ मलाई मसौदामा पनि परेको छ, अब त्यो केही दिनमा मलाई लाग्छ पास पनि हुने अवस्थामा छ त्यो मसौदा, मलाई लाग्छ राष्ट्रपति त्यहाँ पुगिसकेको छ, ऊ के अरे कानुनै पुगिसकेको छ, त्यो दुवै सदनबाट पास पनि भइसकेको छ जस्तो छ, अब आइसके पछाडि अब के आउँछ त्यहाँ पनि सुधारका व्यवस्थाहरू हेर्नै पर्नेछ, अब अलिकति नेप्सकोलाई सङ्कुचित पार्ने 3 वर्षभित्र उसले आफ्नो कारोबार गरिसक्नुपर्ने भन्ने स्थिति छ, अर्को एउटा वित्तीयमा सबभन्दा ठुलो कारोबार गर्ने एउटा सहकारी ब्याङ्क पनि छ, राष्ट्रिय सहकारी ब्याङ्क छ होइन, यसको बारेमा के गर्ने हो एउटा छाता ऐन आउनुपर्छ कि, को हामीले महसुस गरेको त के हो भने राष्ट्रिय सहकारी नियमन प्राधिकरण ऐनै आउनुपर्छ कि सर छुट्टै, त्यसलाई सहकारी ऐनभित्र राखेर त 4 दफामा राखेर त्यसरी चाहिँ नि हुँदैन भन्ने मेरो आफ्नो पर्सनली व्यक्तिगत चाहिँ मेरो धारणा हो, अब प्राधिकरणको धारणा त भन्ने मलाई त्यस्तो लाग्छ, अब यो क्षेत्रलाई बनाउन त अब अहिले अहिलेको सरकारले चाहिँ नि केही चाहिँ नि अब यो डायग्नोसिस गर्ने हिसाबमा भोलिको दिशा कता हुन्छ त्यो नीतिहरू ल्याउन पर्ने आवश्यकता देखिन्छ सर सहकारी नीति, किनभने क्रस कटिङ इस्यु छ, एउटा मात्रै बचत ऋण मात्रै यसको समस्या त होइन त्यो,
0: होइन
1: हामी प्रडक्सनतिर पनि जानु पर्छ, हाम्रो मार्केटिङ पनि,
0: समग्र देशकै अर्थतन्त्र पनि धराशायी छ, यो अवस्थामा सहकारीले कसरी उकास्ने भन्ने
1: कुरो पनि त त्यो पोलिसी त आउनुपर्छ। अब मेरो आफ्नो विचारमा अहिले गभर्मेन्टले चाहिँ जसरी तपाईँको 69 एउटा राष्ट्रिय सहकारी नीति आएको थियो त्यसलाई हरेक 10 वर्षमा रिभ्यू गर्ने भन्ने विषय थियो, गभर्मेन्टले अब त्यसलाई ध्यानमा मलाई लाग्छ अब त्यो जान पनि पर्ने हो, त्यसलाई रिभ्यू गरेर अब अहिलेको समयमा चाहिँ नि अब आगामी 10 वर्षपछि के गर्ने, यसको कार्ययोजनाहरू तपाईँको के हुन्छ, 20 वर्ष अलिक दीर्घकालीन टाइपको चाहिँ नि रणनीतिहरू के हुनुपर्छ भन्ने विषयमा चाहिँ नि सरकारले सोच्नुपर्छ मेरो विचारमा, किनभने त्यो त्यसको दिशानिर्देश भएन र कार्ययोजनाहरू भएन भने फेरि यस्ता किसिमका चाहिँ नि तपाईँको अब अहिले यतातिर देख्नुहुन्छ, फेरि अर्को त अरू त थुप्रै एरिया छ त यसको
0: छ
1: त्यो एरियालाई पनि हामीले तपाईँको अहिले हेर्न सकेन भने भोलि एक्सिडेन्ट नहुने भन्ने कुरो चाहिँ नि त्यो छैन सर, हुन सक्ने सम्भावना देखिन्छ कि। अब अहिले अब धेरै लगानी हजुरहरूले हेर्नुहुन्छ नि हाइड्रो इलेक्ट्रिसिटीमा, हाइड्रो पावर पनि छ, त्यसको कोअपरेटिभहरूको पनि आफ्नै छ, हजुरहरूले हेर्नुहुन्छ संसारमा पनि छ, संसारमै पनि छ, अब कोअपरेटिभ हस्पिटलहरू छन् सर,
0: छन्, सहकारी भयो भने बचतकर्ताको पैसा छ त्यो राम्रोसँग चले पनि देखिन्थ्यो,
1: होइन
0: अब पैसाको सङ्कट हुन्थेन,
1: हजुर हो त्यो यस किसिमको छ, हामीले त्यो के अरे मनमोहन जुन हस्पिटल छ त्यो कोअपरेटिभबाटै चलाएको, त्यसलाई त राम्रै चलाएको छ नि त, कम्ती मतलब ठिकै छ, कम्तीमा त्यहाँको सेयर सदस्यहरूले कम्तीमा लाभ त लिइरहेका छन् नि त, ती धेरै सेक्टरहरू यस्ता छन्, प्रडक्सनको सेक्टरमा पनि सर कृषि सहकारीहरूले ठुल्ठुलो काम गरेका छ, विशेषीकृत सहकारीहरू संस्थाहरू छन्, तिनीहरूले तपाईँको इन्डस्ट्रिजतिर लान खोज्छ, उसले लाने हो भने उसको दिशानिर्देश के हो त, कतातिर जाने हो त, होइन कति उसको कतिसम्म तपाईँको भल्युम बनाउने हो कि, ती यावत विषयहरूमा तपाईँको गभर्मेन्टले यदि यो एउटा एक खालको चाहिँ दीर्घकालीन रणनीति ल्याएन भने फेरि यसको लागि फेरि अर्को एउटा समस्या आउन सक्छ, यो त तात्कालीन समस्या नै हो, यो त अहिले अब यो बचतकर्ता बचत फिर्ता गर्ने कुरोमा अब हामी प्राधिकरण त पुरा तत्पर भएर लागेकै छौँ, मलाई लाग्छ चाँडै चाहिँ नि समाधान हुन्छ जस्तो लाग्छ यो बचत ऋणको बारेमा, अरू त बाँकी त अब सरकारले ल्याउने कुरा योजनाहरू उनीहरू चाहिँ ल्याउनै पर्ने छ कि सर, अब कस्तो यो सहकारी नीति 2069 थियो त्यसलाई पनि तपाईँको रिभ्यू गर्न पर्ने स्थिति हो कि, हाम्रो आफ्नो स्पष्ट पोलिसी त हुनुपर्छ नि, त्यसपछि तपाईँको ल्याउनु पर्ने 20 वर्ष दीर्घकालीन एउटा रणनीति ल्याइदिए भए हुन्थ्यो सहकारीको यो है भनेर तपाईँको रोड म्याप क्लियर भइदियो भने अनि मान्छेलाई पनि ए यस्तो रहेछ यसको म्याप यतातिर जाउँ न त भन्ने हुन्छ नि त, त्यो चाहिँ नभएर पनि अलिकति मान्छे अन्य चाहिँ छ,
0: जस्तो बचतकर्ताको सहकारी सञ्चालकबाट अथवा सहकारीको सम्पत्तिबाट तिर्न सकेन भने त आखिरमा सरकारले पनि यसको फेरि वैकल्पिक व्यवस्था पनि गर्नु पर्ला, तिर्ने कुराहरूमा पनि चुनौती छ नि,
1: छ सर छ, त्यो चुनौती छ, ठुलो चुनौती छ नि सर, अब कति सञ्चालक भनौँ न संस्था तपाईँको गइसक्यो केही पनि छैन,
0: मान्छे पनि छैन,
1: मान्छे पनि छैन, केही पनि
0: छैन,
1: सम्पत्ति पनि छैन, अब गर्ने के त, त्यहाँ तपाईँको मान 85 लाख रुपियाँ दिनुपर्ने तिर्नुपर्ने स्थिति आयो भने त्यस्तो अवस्थामा त सरकारले अब विचार त गर्नुपर्छ,
0: अब अहिले पनि तपाईँहरूको यसो हेर्दाखेरि काम अब यो प्राधिकरणमा अब व्यस्त हुनुहुन्छ, मिटिङहरू बसिरहेको छ, पीडितहरू पनि आइराख्ने अथवा निवेदन आइराख्ने छ, अहिलेको सरकारको के छ यो यो विषयमा विशेष गरी हुटुटी कसरी लाग्नु भएको छ मन्त्रीज्यू लगायत,
1: होइन मन्त्रीज्यू लगायत हाम्रो प्रधानमन्त्री कार्यालयबाट पनि प्रधानमन्त्रीज्यूको पनि त्यही देख्छु, होइन चिन्ता खालि उहाँहरूको चाहिँ नि बचतकर्ताको बचत कसरी फिर्ता गर्ने एउटै मोटो अहिले चाहिँ नि त्यो इस्यु हामी चाहिँ नि त्यसलाई एड्रेस गर्न सकेन भने तपाईँहरूलाई चाहिँ नि अप्ठ्यारो छ है ल है हेर्नुहोस् है हेर्नुहोस् है, हिजै भर्खरै पनि तपाईँको मन्त्रीजीको सचिवालयबाट मान्छेहरू आइपुग्नु भएको थियो, के गर्नुभयो मतलब एक एक कुरामा उहाँहरूको चाहिँ नि नजर चाहिँ नि छ, आज के गर्नुभयो भोलि के गर्ने पर्सि के गर्ने हिजोका दिनमा कति गर्नुभयो त्यो एक एक रिपोर्ट चाहिँ नि मन्त्रालयमा तपाईँ हरेक दिन तपाईँको युडी सरलाई हाम्रो त रामकुमार सर हुनुहुन्छ उहाँ पनि बडा चिन्तित आउँदा आउँदै भर्खर आउनु भएको छ 10-15 दिन भयो उहाँ पनि तपाईँको दिन रात लागेर कुनै बेला तपाईँको यहाँ हामी बिहान कति बेला आउँछौँ बेलुका कति बेला जान्छौँ ऊ छैन सर समयको केही पनि छैन त्यो लागेर त्यसैमा खालि चिन्तित मन्त्रीजीको फेरि सबभन्दा बढी ध्यान यतातिर छ जसरी पनि बचतकर्ताको विभिन्न वर्ग जोड्या छ विभिन्न वर्ग छन् अब मध्यम वर्ग पनि छन् विभिन्न वर्ग पनि छन् ठुला वर्गहरू पनि जोडिएका छन् कति त अब ठुला वर्ग त देखिन चाहँदैन त्यो मध्यम वर्ग र विपन्न वर्ग विपन्न वर्गलाई बढी फोकस छ नि उहाँहरूको त्यो छ कि
0: किनभने उहाँहरू चाहिँ अगाडि वहीँ देख्नुहुन्छ
1: देख्नुहुन्छ
0: आन्दोलन गर्ने
1: आन्दोलनमा जाने मन्त्रालयमा जा गएर त्यहाँ ताकेताक गर्ने मन्त्रीजी हामीलाई यस्तो भयो उस्तो भयो भने त्यो स्वाभाविक हो
0: चुनावमा आश्वासन
1: उहाँहरूले आश्वासन पनि दिनुभएको छ उहाँहरूको घोषणापत्रमा पनि ती कुराहरू छन् समस्या समाधान गर्छौँ भने प्रधानमन्त्रीजीले पनि अस्ति भर्खरै मलाई लाग्छ छ महिनाभित्रमा हामीले चाहिँ यसलाई समस्या समाधान गर्छौँ भन्नुभएको छ क्या
0: अहिले आम नागरिकको बुझाइ के छ सहकारीप्रतिको अहिले जुन बेला
1: डिस्ट्र्याक्सन छ सर डिस्ट्र्याक्सन छ एट्र्याक्सन पहिला जुन थियो सर ब्युटिनेसै त्यही थियो पहिला सर यसको एट्र्याक्सन भनेकै त पहिला त्यस्तो थियो त्यो ब्युटिफिकेसन त्यही हो सहकारीको तर अहिले अब त्यो स्थिति छैन सर
0: क्लियर
1: भन्दाखेरि फ्याक्ट भन्दाखेरि त्यसमा केही पनि छैन सर पहिला जस्तो एट्र्याक्सन चाहिँ छैन सर
0: हस् यहाँलाई समयको कुरा
1: धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णा उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदेऊ नेपालको समय सकिएको छ अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौँ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौलासँगै म हृदय रिमाल पनि बिदा हुन्छु नमस्कार

0: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सिजन आयो, अब एक्साइटमेंट टीवी मा मात्र होइन घर भित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी। Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI।
2: सधैँ लागू हुने छन्।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01 42 35 888 98 0 12 35 888।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौँ,
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
13: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
22: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
24: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
25: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
25: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
24: ए हो र बाबु?
25: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
23: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हार्दिक श्रद्धांजलि रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको मिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु पिचारी, एक बहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
9: हो र, होइन होला त्यस्तो त।
10: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
9: केही भएन मिस,
10: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
13: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
12: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु,
14: अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
13: खै के गर्ने गर्ने दिदी,
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेलो
17: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
17: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
17: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
17: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
17: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
6: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस्
10: माउ किन खोज्नु भएको होला हजुर को पर्नु भो
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
10: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: हार्दिक श्रद्धाञ्जली रुल्पा जिल्ला रुल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ श्रीमान भूपु पिचारी एकबहादुर केसी जेठो छोरा महेश्वर केसी कान्छो छोरा तिलकराम केसी जेठी बुहारी कमला केसी कान्छी बुहारी लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू केशव केसी नातिनी बुहारी एलिसा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोत

0: बाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हजुर, हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
4: दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
14: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
15: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
17: लो किन नि, के भयो, सन्चो भएन?
16: होइन, यतिकै जानै मन लागेन।
17: यतिकै पनि हुन्छ?
16: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
17: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
18: नमस्ते, कति कामले पाल्नु भयो?
17: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
18: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
16: हस् म्याडम।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
12: 3 दिन भयो।
11: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
12: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
14: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेँ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हार्दिक श्रद्धाञ्जली, रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी जेठो छोरा, महेश्वर केसी कान्छो छोरा, तिलकराम केसी जेठी बुहारी, कमला केसी कान्छी बुहारी, लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी, गोराथोकी ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
1: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
12: ले देख्नु भएन, औषधि हालेको
1: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
13: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
13: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
13: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
13: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
13: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
13: ले, देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
13: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
13: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
13: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
13: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
13: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
15: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
14: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
15: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
14: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
15: हो काकी, बस्नयोग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
16: अब बन्ने घर बस्नयोग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
18: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
17: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511 83 987।

0: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
5: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
4: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
5: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
6: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
4: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
6: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
4: वाह, नास्ता होस् त यस्तो
5: कस्तो,
4: ओली नास्ता पसल जस्तो।
7: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
8: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
7: ओहो, केही काम थियो कि काकु?
8: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
7: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
9: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
2: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449020664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
10: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
4: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
10: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो।

0: न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ।
1: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
14: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
14: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
14: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
14: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
14: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
18: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
19: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
20: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
21: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
22: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
23: हो र? होइन होला त्यस्तो त।
24: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
23: के भएन मिस?
24: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
23: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
25: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
26: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
25: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
26: खै के गर्ने गर्ने दिदी,
0: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: हेलो
17: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: आहा, अनि हुलाकमा पो जानु?
17: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
17: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
17: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
17: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हार्दिक श्रद्धाञ्जलि रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपू बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी, गोराथोकी ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हजुर। हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
18: हजुर।
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
18: ल दिन त। हेलो, भन्नुहोस् त।
16: हेलो हजुर।
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भनेर छ, के हो, के भयो?
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, म किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
19: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
19: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
22: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
23: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
24: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
23: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
24: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
23: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
24: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
25: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
26: लो, किन नि, के भयो, सन्चो भएन?
25: होइन, यतिकै जानै मन लागेन।
26: यतिकै पनि हुन्छ?
25: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
26: ए, कुरा त्यस्तो पो, ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
27: नमस्ते,
1: कति कामले पाल्नु भयो?
26: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
13: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
24: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
23: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
24: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
23: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
24: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
23: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
24: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
16: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
27: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
28: 3 दिन भयो।
27: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
28: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
27: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
28: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छोटो।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो मरुभूमिको सरको घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मरे भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जीवन कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: हार्दिक श्रद्धांजलि रुल्पा जिल्ला रुल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धांजलि व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु पिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
1: नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
9: ले देख्नु भएन, औषधि हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपाल गञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
14: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएकै उता मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093 98409।

0: तपाईँको लाभलिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा

0: मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु पिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
9: ए,
10: विश्वका सबै देशबाट नेपालमा जिल्लामा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए
10: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु।

0: हरे कृष्णा कृष्णा कृष्णा।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: वैश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
9: हो र? होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
9: के भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
11: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने गर्ने दिदी।
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
17: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
17: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ। देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
17: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
17: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
8: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
24: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
23: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
24: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
23: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
24: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु पिचारी, एकबहादुर केसी जेठो छोरा, महेश्वर केसी कान्छो छोरा, तिलकराम केसी जेठी बुहारी, कमला केसी कान्छी बुहारी, लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याऊ।
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
11: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
18: तिन दिन भयो।
17: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
17: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
19: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
17: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
20: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अल्म

0: गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए बाबु, अँ त्यारो

0: मिश्रित घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
2: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773500। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हार्दिक श्रद्धांजलि। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपू बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: शुभ प्रभात गुरु आमा।
4: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
4: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरु आमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: हस गुरु आमा।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: केही सुन्दर रूपको घमण्ड हो कि जस्तो लाग्छ। हैन के साह्रो तर्केर हिँडेको हो।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु।
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
8: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
8: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
16: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
19: हो र, होइन होला त्यस्तो त।
20: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
19: केही भएन मिस,
20: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
19: हुन्छ।
21: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: हार्दिक श्रद्धांजलि। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो

0: सुफिक्स मदन को मौलिक लय तथा शब्द सृजना भित्र अमृत आचार्य माइला गुरु र शर्मिला गुरुङ को सुमधुर आवाज अडियो तथा भिडियो अब डिजिटल बजार मा।
1: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।
3: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
6: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: खोलिन जुन महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19.5% वृद्धि। भारतमा चिया निर्यात नियमित, 2 महिनादेखिको समस्या समाधान, स्थायी समाधान खोज्न व्यवसायीको अनुरोध। थाइल्यान्डमा बालकले चलाएको ट्रकले ठक्कर दिँदा 8 भिक्षुको ज्यान गयो, 10 भन्दा धेरै घाइते। र विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। दैलेखमा कर्णाली नदीमा यात्रुवाहक मिनी बस खसेको छ। सुर्खेतबाट कालीकोट जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको मिनी बस बिहान 11:30 बजेतिर चामुण्डा बिन्द्रा सैनी नगरपालिका 7 कर्णाली राजमार्गको साङ्गेतारामा रहेको कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार बसमा कति यात्रु थिए भन्ने खुलेको छैन। सुर्खेत बस पार्कबाट छुट्दा भने 6 यात्रु रहेको बताइएको छ, तर बाटोमा थप यात्रु चढे नचढेको यकिन नभएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार भिडमा अड्किएको एउटा शव निकालिएको छ। बस सडकबाट 600 मिटर तल कर्णाली नदीमा खसेको हो। दुर्घटनापछि उद्धारका लागि सशस्त्र बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा 20 र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ। सडक विभागले मनसुनका समयमा हुन सक्ने सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर पूर्व तयारी पूरा भएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जैशीका अनुसार 15,000 किलोमिटर सडकको सञ्जालमध्ये झन्डै 10,000 किलोमिटर सडकमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। मुख्य राजमार्गहरूमा पहिरो गएमा दिउँसोको समयमा 30 मिनटभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 बाटो खुलाउने विभागको लक्ष्य छ। यस वर्षदेखि विभागले आधुनिक प्रविधिको प्रयोग गर्दै सेतु नामक सफ्टवेयर मार्फत देशभर रहेका 277 हेभी इक्विपमेन्ट र अपरेटरहरूको लाइभ लोकेसन ट्र्याक गर्ने व्यवस्था मिलाएको छ। यसले पहिरो गएको ठाउँमा सबैभन्दा नजिक रहेको मेसिन तत्काल परिचालन गर्न सहज हुनेछ। यस्तै नागढुङ्गा मुगलिन र नारायणगढ मुगलिन लगायतका मुख्य पहिरोहरूलाई बायो इन्जिनियरिङ र अन्य प्रविधि मार्फत स्थिर बनाइसकेको विभागको दावी छ। विभागले मनसुनको समयमा मौसम पूर्वानुमान र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अपिल गरेको छ। सन् 2026 जुन महिनामा 91,263 विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो सङ्ख्या गएको वर्षको जुन महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जुन महिनामा 76,425 विदेशी पर्यटक नेपाल आएका थिए। यस्तै COVID-19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको वर्ष सन् 2019 जुनमा 74,883 पर्यटक नेपाल आएका थिए। यस वर्षको जुन महिनामा सन् 2019 तुलनामा 22.01% वृद्धि भएको हो। मध्यपूर्वमा चलेको युद्धका कारण हवाई टिकटमा समस्या, मूल्य वृद्धि लगायतका समस्याका बीच पनि पर्यटक आएका हुन्। नेपाल आएका पर्यटकमध्ये 41,809 भारतीय नागरिक छन्। यस्तै अर्को छिमेकी देश चीनबाट 8,875 पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार युरोप 13,119 र अमेरिकी महादेशबाट 6,954 पर्यटक नेपाल आएका छन्। बितेको 2 ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात नियमित भएको छ। अस्ति मङ्गलबारदेखि काँकर भिट्टा नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार अर्थात् अस्ति र हिजो गरेर चिया बोकेका 5 ट्रक भारततर्फ गइसकेका छन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 100% परीक्षणको सट्टा 20% खेपमा मात्र नमुना परीक्षण गर्ने व्यवस्था गरेपछि यो सहजता आएको हो। निर्यात अवरोधका कारण झापा र इलामका झण्डै 900 चिया उद्योग बन्द गरेर किसान र मजदुरहरूले आन्दोलन थालेका थिए। अहिले पहाडी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सिटिसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकाले रोकिएको छ। व्यवसायहरूका अनुसार यो अस्थायी समाधान मात्रै हो। दीर्घकालीन समाधानका लागि नेपाल र भारतबीच सरकारी स्तरको सम्झौता र तेस्रो देशमा बजार विस्तार आवश्यक रहेको व्यवसायहरूको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943333 4935555।
7: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपाल रेडक्रस सोसाइटीले कुनै पनि तहको समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दल तथा दलका भातृ संगठनको पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ। रेडक्रसमा संलग्न स्वयंसेवक तथा कर्मचारीहरूले रेडक्रसका सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटीको विधान 2020 दल वा दलका भातृ संगठनको पदाधिकारीमा भएका व्यक्ति रेडक्रसका कुनै पनि तहमा सदस्य वा पदाधिकारी नरहने व्यवस्था छ। सोसाइटीले जारी गरेको अनुरोधमा विधानको व्यवस्था अनुसार गर्न भनिएको छ। नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा रेडक्रसका 7 सिद्धान्त, मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था हो। नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भनी बेला बेलामा सरकारवालाहरूबाट टिप्पणी भइरहेको छ। अब विदेशको खबर। थाइल्यान्डमा 11 बालकले चलाएको ट्रकले किचेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा 8 भिक्षुको ज्यान गएको छ। अरू 10 भन्दा धेरै घाइते भएका छन्। बालकले आफ्नो अभिभावकको ट्रक अनुमति बिना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको समाचार संस्था एएफपीले जनाएको छ। प्रहरीका अनुसार 35 भिक्षु र 5 सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सडक किनार हुँदै हिँडिरहेका बेला बालकले चलाएको ट्रक नियन्त्रण बाहिर गई जुलुसमा ठोकिएको थियो। दाहानका प्रान्तीय गभर्नर बोरा एन बुन्नारतले यो घटनालाई सडक सुरक्षाबारे गम्भीर चेतावनीको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले पछिल्ला वर्षहरूमा सडक सुरक्षा कडा बनाइए पनि यस्ता दुर्घटना दोहोरिन नदिन सबैको विशेष गरी अभिभावकको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। अब खेल खबर. फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पूर्व विजेता स्पेन र अस्ट्रिया खेल्दैछन्. अमेरिकाको लस एन्जलस रङ्गशालामा हुने यो खेल नेपाली समयअनुसार भरे राति 12:45 सुरु हुनेछ. समूह एचको विजेता स्पेन र समूह जेको उपविजेता अस्ट्रिया बीच विश्वकपमा यो दोस्रो भेट हो. यसअघि सन् 1978 विश्वकपमा अस्ट्रेलियाले स्पेनलाई 2-1 हराएको थियो. समग्रमा भएका 16 खेलमध्ये स्पेनले 9 र अस्ट्रेलियाले 4 खेल जितेका छन् भने 3 खेल बराबरीमा सकिएको छ. यसै गरी भोलि बिहान 5:00 क्यानाडाको टोरन्टो रङ्गशालामा पोर्चुगल र क्रोएसिया खेल्नेछन्. समूह के र एलका उपविजेता बीच विश्वकपमा पहिलो प्रतिस्पर्धा हुँदैछ. अहिलेसम्म भएका 10 भेटमा पोर्चुगलले 7 र क्रोएसियाले 1 खेल जितेका छन्. भोलि नै बिहान 9:00 स्विजरल्यान्ड र अल्जेरिया बीच खेल हुनेछ. स्विजरल्यान्ड समूह बीको विजेता र अल्जेरिया उत्कृष्ट तेस्रो टोली रहँदै नकआउटमा पुगेका हुन्. विश्वकपको प्री क्वार्टर फाइनलमा अहिलेसम्म 10 टोलीको टुङ्गो लागिसकेको छ, जसमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे तथा मेक्सिको र इङ्ल्यान्ड बीच खेल हुने पक्का भइसकेको छ. चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. दैलेखमा यात्रुवाहक बस कर्णाली नदीमा खस्यो, एकजनाको शव फेला. उद्धार चल्दै बसमा रहेका यात्रुको संख्या खुलेन. जुन महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19.5% वृद्धि. भारतमा चिया निर्यात नियमित, 2 महिनादेखिको समस्या समाधान, स्थायी समाधान पनि खोज्न व्यवसायीको अनुरोध. थाइल्यान्डमा बालकले चलाएको ट्रकले 8 ठक्कर दिँदा 8 जना भिक्षुको ज्यान गयो, 10 जनाभन्दा धेरै घाइते. र विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दै.
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
14: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
15: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ. माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिबिनहरूलाई प्रहरीले बाटोमा नै रोकेको छ. लामो समयदेखि माइतीघरमा धरना दिएर बसेका दृष्टिबिनहरू आज सिंहदरबार घेराउ गर्ने तयारीमा थिए, तर उनीहरूलाई प्रहरीले बीच बाटोबाटै फर्काइदिएको हो. दृष्टिबिनहरूको माग सम्बोधन गर्न दबाव दिन उनीहरूले सिंहदरबारको घेराउको रणनीति बनाएका थिए. सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक काम गर्दै आएका दृष्टिबिनहरू सरकारले व्यवसाय गर्न नदिएको भन्दै 11 दिनदेखि धरना दिइरहेका छन्। सरकारले दृष्टिबिनहरूको व्यवस्थापन सम्मानजनक रूपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनु पर्ने, त्यो सम्भव नभएसम्म अहिले गर्दै आएको स्वरोजगार तथा सडक, सङ्गीत जस्ता पेसा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको माग छ. सरकारले आउँदो साउन 1 गतेदेखि काठमाडौँ उपत्यकामा 8 ब्लू बस सेवा सञ्चालन गर्ने भएको छ। शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न साथै प्रदेशमा निशुल्क ब्लू बस सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। सुरुमा लगनखेल बुढानीला कण्ठ रुटमा दुईवटा र थानकोट नागढुङ्गा विमानस्थल रुटमा 2 बस सञ्चालन गर्ने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभयो। चक्रपथ क्षेत्रमा 4 बस सञ्चालन हुनेछन्। भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्राथमिक तहका शिक्षकहरूका लागि निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी 1 दिने तालिम सुरु भएको छ। तालिमको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गुणस्तरीय शिक्षा निर्माणमा सक्षम र दक्ष शिक्षकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभयो। मेयर प्रजापतिले विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समिति गठन गरी समितिको सिफारिसका आधारमा विद्यालयहरूलाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। काठमाडौँमा पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। एकता फाउन्डेसन नेपालको आयोजना र सूचना तथा सञ्चार मन्त्रालयको सहकार्यमा पत्रकारलाई तालिम दिएको हो। समावेशी पत्रकारिता सिप क्षमता र सहकार्य विषयक तालिम पत्रकारिता क्षेत्रमा कार्यरत जनशक्तिको पेसागत दक्षता सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेको आयोजकले जनाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं आख्यानकार गीता केसरीको 86 उमेरमा आज निधन भएको छ। उहाँ अल्जाइमर हृदय रोगबाट पीडित हुनुहुन्थ्यो। केसरी 2061 2063 प्रतिष्ठानको सदस्य सचिव हुनुहुन्थ्यो। उहाँका 1 दर्जन जति उपन्यास र केही कथा संग्रह प्रकाशित छन्। केसरीका सौगात, आवाज, मुक्ति, अन्तिम निम्तो, विश्वास लगायत कृति प्रकाशित रहेका छन्। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित 2 पक्राउ परेका छन्। जुत्ता, साडी तथा अन्य कपडा उल्लेख भएको कारगो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुको गरगहना फेला परेको हो। सामग्री युनिक कार्गोले एपेक्स लजिस्टिक मार्फत काठमाडौँबाट अमेरिका पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक गिरा सुवेदी र युनिक कार्गोका सञ्चालक रामप्रसाद दाहाललाई पक्राउ गरेको छ। प्रहरीले कार्गो बाकसबाट 9 ठुलो 22 सानो 44 थान, 21 गेडी 14 थान, चन्द्रमा 16 थान, जन्तर 20 थान लगायत सुनचाँदीका गरगहना बरामद गरेको छ। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सुरु सक्नु अघि मुख्य खबर फेरि एकपटक। जुन महिनामा 91,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल आए, गएको वर्षको तुलनामा 19% वृद्धि। सिंहदरबार घेराउ गर्ने दृष्टिबिनहरूको प्रयास असफल, प्रहरीले बाटोबाटै फर्काइदियो। र आउँदो साउन 1 गतेदेखि काठमाडौँ उपत्यकामा 8 ब्लू बस सञ्चालन हुने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: साइकलमा यात्रा गरौं, पैसा जोगिन्छ, स्वास्थ्य सप्रिन्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
3: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: के भयो? केको हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
8: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेलो
17: हजुर। हेलो,
16: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
18: दिन त हेलो भन्नुहोस् त
16: हेलो हजुर
18: हजुर
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
18: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
17: ए नानी के भनेर छ के भयो
18: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
17: ल ल ल म किन दिन्थे
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
19: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
6: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
19: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
16: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
9: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
16: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
20: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
21: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
18: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
16: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
23: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
1: नेपाल सरकार

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मुआ, मुआ, ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
6: तिन दिन भयो।
15: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
16: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
10: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति फकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
0: आ पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
11: बर्खाको बेला छ,

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
12: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
12: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
12: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
12: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
12: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
13: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
14: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
13: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
14: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
13: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
14: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
15: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगंज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, का जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पार्दै थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्क्या छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
12: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
22: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
25: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
25: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
24: ए हो र बाबु
25: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
26: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको

0: सँगै जान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ मिस।
2: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ। देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु।

0: वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खै जन्म दर्ता दिनुस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
10: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर, हेलो,
15: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भन्ने रहेछ? के हो के भयो नानी?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिप मूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

संगीता, किन तिमीले हाम्रो बाचा कसमलाई तोडेर अरू कसैको बन्दैछौ? के यही हो हाम्रो चोखो र पवित्र मायाको परिणाम? ठिकै छ, तिमी जहाँ जसको भए पनि हाम्रो पवित्र माया कहिल्यै मर्ने छैन।

0: श्रद्धाञ्जली रुल्पा जिल्ला रुल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
1: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
2: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
1: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला। त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि, अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093 98409।

0: तपाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: ¿Es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
6: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
8: कर्णाली नदीमा बेपत्ता भएको मिनी बस र यात्रुको खोजीका लागि गोताखोर परिचालन, उद्धारमा कठिनाई, एकजनाको ज्यान गयो, यात्रुको संख्या अझै यकिन भएन।
7: प्रतिनिधि सभाबाट 3 महत्वपूर्ण विधेयक बहुमतले पारित, मन्त्री परिषदबाट शिक्षा 10 संशोधन नियमावली र राष्ट्रिय सदाचार नीति स्वीकृत।
8: बर्खाको बेला पानीका मुहान दूषित हुने जोखिम उच्च, स्रोतमा समस्या देखिए तत्काल ओडामा जानकारी गराउन विज्ञको सुझाव।
9: पानी दूषित भएको त्यस्तो आयो भने समयमै जानकारी, अहिले वडा वडामा स्वास्थ्य युनिटहरू पनि छ, त्यहाँ चाहिँ जानकारी गराउन नागरिकहरूलाई चाहिँ सचेत गर्नुपर्ने स्थिति हुन्छ।
7: व्हाट्सएपको नयाँ सुविधामा भारत सरकारको आपत्ति, ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने चिन्ता।
8: र अहिलेको सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बन नभएको सरकारका प्रवक्ता पोखरेलको दावी, विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दै।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0556-94-333, 4-93-555।
14: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गीताबाट कर्णाली नदीमा दुर्घटना भएको मिनीबस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट 6 गोताखोर सहितको थप टोली परिचालन गरिएको हो। उद्धारका सामग्री सहित प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोजी गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02001X1055 नम्बरको मिनी बस बिहान 11:30 बजेतिर कर्णाली राजमार्ग कर्णाली नदीमा खसेको हो। दुर्घटनास्थलबाट भीरमा अड्किएको अवस्थामा एकजना पुरुषको शव निकालिएको छ। नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। सुर्खेत बस पार्कबाट बिहान बस छुट्दा 5 जना चढेको र पछि बाटोमा पनि यात्रु थपिएका जानकारी प्राप्त भएको तर एकिन संख्या खुलि नसकेको विकले बताउनुभयो।
8: सड़क विभागले मनसुनको समयमा हुन सक्ने सड़क अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर पूर्व तयारी पूरा भएको जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार 15,000 किलोमिटर सड़क सञ्जाल मध्ये झण्डै 10,000 किलोमिटर सड़कमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। मुख्य राजमार्गहरूमा पहिरो गएमा दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा 2 घण्टाभित्र बाटो खुलाउने विभागको लक्ष्य छ। यस वर्षदेखि विभागले आधुनिक प्रविधिको प्रयोग गर्दै सेतु नामक सफ्टवेयर मार्फत देशभर रहेका 277 वटा हेभी इक्विपमेन्ट र अपरेटरहरूको लाइभ लोकेसन ट्र्याक गर्ने व्यवस्था मिलाएको छ। सड़क विभागले मनसुनको समयमा मौसम पूर्वानुमान र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अपील पनि गरेको छ।
7: पछिल्लो 24 घण्टामा कञ्चनपुरको दोधारामा 175 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरकै कृष्णपुरमा पनि 24 घण्टामा झण्डै 150 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा कोशी कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी क्षेत्र बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। आज बेलुकी पख काठमाडौँ उपत्यका र आसपासमा पनि पानी परेको छ। गैराती र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगमा तथा पर्सी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तराई भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
8: प्रतिनिधि सभाबाट आज 3 महत्वपूर्ण विधेयक बहुमतले पारित भएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 पारित भएको छ। मन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरण विभागलाई प्रभावकारी बनाउन सरकार गम्भीर रहेको र आर्थिक अपराध विरूद्ध अख्तियार जस्तै शक्तिशाली आर्थिक अपराध प्राधिकरण बनाउने विषयमा समेत छलफल भइरहेको बताउनुभयो। सम्पत्ति शुद्धिकरणलाई राजनैतिक अभिष्ट पूरा गर्न दुरूपयोग गरिँदा नेपाल ग्रेलिस्टबाट निस्कन नसक्ने उहाँको भनाइ छ। यस्तै भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 पनि पारित भएको छ। सहकारी क्षेत्रको समस्या समाधान गर्न सहकारी ऐन 2074 संशोधन गरिएको मन्त्री रावलले जानकारी दिनुभयो। सहकारी बचत अपचलनमा संलग्नको सम्पत्ति जफत र ऋण असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने उहाँले बताउनुभयो। त्यसै गरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि प्रतिनिधि सभाबाट पारित भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न यो विधेयक सदनमा ल्याइएको थियो।
7: यस्तै सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषदले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समयमा बीबीसी नेपालीमा आबद्ध रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा पनि काम गर्नुभएको थियो। यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ। प्रवक्ता पोखरेलका अनुसार मन्त्री परिषद बैठकले नेपाल प्रहरीका 8 जना अतिरिक्त महानिरीक्षकलाई सरुवा गरेको छ। बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 र शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस्तै सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संशोधनमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। सरकारले राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्नुको साथै राष्ट्रिय विज्ञापन नीति 2083 पनि स्वीकृत गरेको छ।
8: कोशी प्रदेश सभाको आज दिउँसो 1 बजेका लागि तोकिएको बैठक भोलिका लागि सरेको छ। प्रदेश सभाको 9 अधिवेशनको 16 बैठक असार 11 असार 16 र आज पनि तोकिएको समयमा बस्न नसकेपछि भोलिका लागि तोकिएको प्रदेश सभाका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो। सत्ता पक्षकै सांसदहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाएपछि बैठक बस्न नसकेको हो। यसैबीच मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बजेट संशोधनको माग गर्दै विपक्षी दलले आज पनि अवरोध गरेका कारण सभामुख राम आशिष यादवले अर्को सूचना नआउन्जेलसम्मको लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेका हुन्। हिजो पनि 10 मिनट बसेपछि बैठक स्थगित भएको थियो।
7: सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक गाडीको भाडा घटाएको छ। इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो। विभागले सूचना निकालेर सार्वजनिक गाडीको भाडा 2% घटेको जानकारी गराएको छ। यसअघि सार्वजनिक गाडीको भाडा दर कायम गर्दा डिजेलको औसत बजार मूल्य प्रति लिटर 235.83 रुपियाँ रहेकोमा अहिले घटेर औसत 192.83 रुपियाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा झण्डै 18.23% हुनआउँछ। वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा त्योभन्दा बढीले घटबड हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ। तर इन्धनको मूल्य 18% भन्दा बढीले घट्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाडीमा 2% मात्र भाडा घटाएको छ। नयाँ भाडा दर आजदेखि लागू हुनेछ।
8: यसैबीच सरकारले आउँदो साउन 1 गतेदेखि काठमाडौँमा महिलाहरूका लागि निशुल्क र सुरक्षित ब्लु बस सेवा सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा साझा यातायातका 8 बसलाई ब्लु बसमा परिणत गर्न लागेको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले जानकारी दिनुभयो। बसको सञ्चालन खर्च नेपाल सरकारले नै बेहोर्नेछ। रिङ रोडमा 4, लगनखेल बुढानीलकण्ठ रूटमा 2 र एयरपोर्ट नागढुङ्गा रूटमा 2 बस सञ्चालन हुनेछन्। सरकारको शासकीय सुधार योजना अनुसार सातै प्रदेशमा निशुल्क ब्लू बस चलाउने र पहिलो चरणमा 100 दिनभित्र 25 बस सञ्चालनमा ल्याउने उल्लेख छ। साझाले अहिले चलाइरहेकै बसमा नयाँ रङ लगाएर चलाउने भएको छ।
7: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। वर्षाका बेला पानीका स्रोतमा हुन सक्ने प्रदूषण र सुरक्षाका उपाय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
15: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्णाली नदीमा बेपत्ता भएको मिनी बस र यात्रुको खोजीका लागि गोताखोर टोली परिचालन उद्धारमा कठिनाई, प्रतिनिधि सभाबाट 3 महत्त्वपूर्ण विधेयक पारित, मन्त्री परिषदबाट शिक्षा 10 संशोधन नियमावली र राष्ट्रिय सदाचार नीति स्वीकृत, कोशी र मधेस प्रदेशको प्रदेशसभा बैठक बजेट विवादका कारण स्थगित, पर्सि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने जोखिम, सरकारले लामो दूरीको गाडीको भाडा 2% घटायो लगायतका खबर प्रस्तुत गरियो।
8: नेपाल दर्पणमा अब बाँकी प्रसंग। वर्षाको समयमा बाढी, पहिरो र भेलका कारण पानीका मुहान दूषित हुने सम्भावना उच्च हुन्छ। वर्षामा ढल र फोहोरको मिश्रणले पानी दूषित हुने गर्छ। बाढी र भेलले बगाएर ल्याएको फोहोर पानीले खानेपानीका स्रोत र मुहान नै दूषित हुने गरेका छन्। पछिल्लो समयमा यो समस्या ग्रामीण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा अझ भयावह बन्दै गएको छ। यो समयमा खानेपानी सुरक्षित रूपमा प्रयोग नभएमा यसले गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ। वर्षा लागेसँगै खानेपानीका मुहान दूषित हुने सम्भावना, यसले स्वास्थ्यमा पार्ने प्रभाव र खानेपानी सुरक्षित बनाउने उपाय बारेमा खानेपानी तथा सरसफाई विज्ञ मुक्तिराम पोखरेल साथी सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
9: मनसुनको सुरुवात भएको छ। ठाउँ ठाउँमा बाढी भेलहरू विभिन्न ठाउँहरूमा चाहिँ पानीको मुहानहरूमा अब भल कति ठाउँमा त लगिसकेको कतिसम्म भल पसेका परिस्थितिहरू छन्। मनसुन बढी हुँदाखेरि पानी वर्षाको समयमा चाहिँ यस्तो कन्टामिनेटेड हुने होइन यो संक्रमण हुने सम्भावनाहरू प्रबल रहेको छ।
16: खाने पानीको मुहानहरू प्रदूषित हुँदा यसले चाहिँ खासमा स्वास्थ्यमा चाहिँ कस्तो खालका समस्याहरू चाहिँ निम्त्याउन सक्छ?
9: नेपाल हाम्रो समुदायको सन्दर्भमा त यो अति झन् जटिल कुरो हो। खुला दिशाको कारणले गर्दाखेरि जताततता दिशा पिसाब भने हाम्रा फोहोर मैलाहरू जाने अनि पानीले त्यसलाई बढाएर अनि मुहानसम्म लैजाने र यसरी जाँदाखेरि अब अतिकांश स्थितिमा चाहिँ के देखिने भन्दाखेरि त्यसमा हैजा झाडा पखला सरुवा रोगसँग सम्बन्धित पानीसँग सम्बन्धित रोगहरू चाहिँ अत्याधिक बढेर जाने र विशेष गरी यस्तो बेलामा हैजाको संक्रमणहरू ठाउँ ठाउँमा देखिएको स्थिति हो। बेलैमा सचेत हुन सकियो भने यी चिजहरूलाई चाहिँ हामीले रोक्न सक्छौँ भन्ने कुरो हो।
16: खाने पानीको मुहानमै यो ढल अथवा दिशाजन्य चिज अथवा फोहोर नमिसोस् भन्नको लागि विशेष गरेर पालिकादेखि सङ्घसम्म सरकारले गर्नुपर्ने भूमिका चाहिँ के देख्नुहुन्छ यहाँ?
9: पहिला खाने पानी सफाइ सम्बन्धी मन्त्रालय नै थियो, अहिले त्यो मन्त्रालय नभइकन स्वास्थ्यतिर यसलाई गाभिएको छ। अब यसमा सरसफाइ भनेर जुन कुरो गरिएको छ यसमा एकदम अन्तर्निहित कुराहरू छन्। हामी स्वच्छताको कुरो छ, सुविधाजन्य सरसफाइका कुराहरू छन्, स्वास्थ्यमा स्वच्छताका कुराहरूलाई अनि जनचेतनाका कुराहरूलाई ल्याइयो, तर त्यस सँगसँगै सरसफाइका कुराहरूलाई चाहिँ हामीले लैजानु पर्ने छ। पहिलो कुरो त राज्यले लिनु पर्यो, त्यो सङ्घीय पनि हो, प्रादेशिक तरिकाबाट पनि त्यसलाई ओनरसिप दिनु पर्यो र स्थानीय मात्र त्यो एकदमै झन् दह्रो कुरो छ। त्यसलाई चाहिँ अब विभिन्न सङ्घ संस्थाहरू त्यो अब स्थानीय पालिकाहरूसँग सम्बन्धित सङ्घ संस्था डेभलपमेन्ट निकायहरू सबैसँगको एकरूपता टोटल सेन्टेसनको जुन यो कन्सेप्ट अनुसार चाहिँ अब केही कामहरू भइरहेको परिस्थिति छ। खुला दिशा मुक्त गर्नको लागि सबै डेभलपमेन्ट पार्टनरहरू सरकारका सबै बनाएर एउटा वृहत मास्टर प्लान बनाएर नै त्यसलाई कार्यान्वयन गरेर चाहिँ जसरी सफल भएको थियो यो प्रक्रियालाई पनि एउटा मास्टर प्लान नै बनाउँदाखेरि बढी उपयुक्त हुन्छ जस्तो लाग्छ।
16: अब यो बेला चाहिँ सुरक्षित पिउन योग्य पानी चाहिँ कसरी बनाउने, घर घरमा चाहिँ सुझाव के दिनुहुन्छ?
9: यसमा दुईटा खालका उपाय छन्। एउटा मास वाटर ट्रिटमेन्टको कुरा गरिन्छ, धेरै ठुलो पानी अथवा विपद पर्दाखेरिका अहिले हामीले जुन बनाउँछौँ मेलम्ती विभिन्न पानीको ट्याबहरूलाई ल्याएर रिजर्भरमा राखेर त्यसलाई शुद्धिकरणका कुराहरू गरिन्छ। अर्को भनेको अति महत्त्वपूर्ण जुन छ घरयासी खाने पानीको कुरो छ। यो घरयासी खाने पानी शुद्धिकरण गर्दाखेरि चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने कुराहरू एउटा पानीलाई उमाल्ने नै सजिलो कुरो हो। पानी उम्लिएपछि कीटाणु मर्छ, त्यसले गर्दाखेरि पानी उमालेर खाने नै सबभन्दा सरल उपाय हो। र अर्को कुरो छ यो क्लोरिन राख्ने हो, त्यसलाई निश्चित मात्रा मिलाएर क्लोरिन राखेर घरमा शुद्धिकरण पानी प्रयोग गर्न सकिन्छ। अर्को महत्त्वपूर्ण कुराहरू दिसा पिसाब गरेर चाहिँ चर्पीमा मात्र गर्ने खालको पानी बसाल्न एकदमै आवश्यक छ। बाल बालिकाहरूलाई त्यति ध्यान दिने चलन छैन, त्यसले गर्दाखेरि बाल बालिकाहरूको दिशा पिसाब पनि एकदम व्यवस्थित गर्ने, घरमा भाँडाहरू प्रयोग गर्ने क्रममा पनि बढी ध्यान दिने कुरो, खाना खानुभन्दा अगाडि व्यवस्था गर्दाखेरि हात धोएर मात्रै खाना चलाउने कुराहरू, पानीको प्रयोगमा चाहिँ झाडा पखाला भइहाल्यो भने के गर्ने भन्ने चिजहरू चाहिँ अझ यो समुदायहरूमा दिनुपर्ने देखिन्छ। पानी दूषित भएको त्यस्तो आयो भने समयमै जानकारी अहिले वडा वडामा स्वास्थ्य युनिटहरू पनि छ, त्यहाँ चाहिँ जानकारी गराउन नागरिकहरूलाई चाहिँ सचेत गर्नुपर्ने स्थिति हुन्छ।
7: उहाँ हुनुहुन्थ्यो खानेपानी तथा सरसफाई विज्ञ मुक्ति पोखरेल। नेपाल दर्पणमा खबरकै सिलसिला। सन् 2026 जुन महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गएको वर्षको जुन महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जुन महिनामा 76,425 जना विदेशी पर्यटक नेपाल आएका थिए। यस्तै COVID-19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको वर्ष सन् 2019 जुनमा 74,883 जना पर्यटक नेपाल आएका थिए। यस वर्षको जुन महिनामा सन् 2019 तुलनामा 22.01% पर्यटक बढेका हुन्। मध्य पूर्वमा चलेको युद्धका कारण हवाई टिकटमा समस्या, मूल्य वृद्धि लगायतका समस्याका बीच पनि पर्यटक बढेका छन्। नेपाल आएका पर्यटक मध्ये 41,809 जना भारतीय रहेका छन्। यस्तै अर्को छिमेकी देश चीनबाट 875 जना पर्यटक आएका छन्। बोर्डका अनुसार युरोपबाट 13,119 जना र अमेरिकी महादेशबाट 6,954 जना पर्यटक नेपाल आएका छन्।
8: बितेको दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि काकडबिटा नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्। मेचीवनसार कार्यालयका अनुसार अस्ति र हिजो चिया बोकेका पाँचवटा ट्रक भारततर्फ गइसकेका छन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 100% परीक्षणको सट्टा 20% खेपमा मात्र नमुना परीक्षण गर्ने व्यवस्था गरेपछि यो सहजता आएको हो। निर्यात अवरोधका कारण झापा र इलामका झण्डै 900 चिया उद्योग बन्द गरेर किसान र मजदुरहरूले आन्दोलन थालेका थिए। अहिले पहाडी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सिटिसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकोले रोकिएको छ।
7: शेयर बजार आज पनि बढेको छ। हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक निफ्टी आज 8.78 अङ्कले बढेर 2661.71 बिन्दुमा पुगेको छ। आज बैंक, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेको छ। आज बैंक समूहको सूचक 2% उकाल लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 3.86 अर्ब कारोबार भएकोमा आज 359 कम्पनीका 89,64,000 किता सेयर 4.11 अर्ब रुपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
18: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
21: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
18: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
21: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
22: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
7: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतले थप 6 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेललाई यो तेस्रो पटकको म्याद थप हो। न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो। व्यापारी दीपक भट्टसँग को सम्बन्धको आधारमा प्रहरीले गएको असार 8 गते पौडेललाई पक्राउ गरेको थियो। हिमालयन एसेट्स म्यानेजमेन्ट मार्फत श्रीराम टोबाको उद्योगको 20% सेयर झण्डै 30 करोड रुपियाँ बराबरको हुँदाहुँदै 3.5 करोडमै किनबेच भएको र यसमा अर्थमन्त्री हुँदा पौडेलले राजनैतिक प्रभाव प्रयोग गरेको आरोप छ। यसैबीच सर्वोच्च अदालतमा दर्ता भएको पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट पनि खारेज भएको छ।
7: ट्राफिक प्रहरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई 500 रुपियाँ जरिवाना तिराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्य सहितका प्रहरी टोली शाहको निवासमै पुगेर रसिद थमाएको हो। आफ्नै निवास परिसरमै हेलमेट नलगाई मोटरसाइकल चलाएको तस्विर र भिडियो सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो। धेरैसो समय बैसाईको सहारामा हिँड्ने शाहले निवासभित्रै हेलमेट बिना बुलेट मोटरसाइकल चलाएको भिडियो उहाँका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटकमा पोस्ट गर्नुभएको थियो।
8: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेश लागि जारी गरिएका 4072 पास कर्मचारीको सरुवा, अवकाश र राजीनामा पछि पनि सक्रिय रहेको पाइएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा भएको अध्ययनले कुल 13,815 पास मध्ये 9,000 भन्दा बढी अझै सक्रिय रहेको देखाएको हो। कार्यविधि अनुसार जिम्मेवारी छाडेको 3 दिनभित्र पास फिर्ता गर्नुपर्ने नियम छ। समयमै निष्क्रिय नगर्दा दुरुपयोगको जोखिम बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म 500 पास संकलन गरी नष्ट गर्ने प्रक्रिया शुरू गरेको छ। बाँकी पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र गर्दै प्रधानमन्त्री कार्यालयकै सक्रियतामा तत्काल सुधारका काम अघि बढाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
7: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहना सहित 2 पक्राउ परेका छन्। जुत्ता सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गहना फेला परेका हुन्। सामग्री युनिक कार्गोले एपेक्स लजिस्टिक मार्फत काठमाडौँबाट अमेरिका पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक एगिराज सुवेदी र युनिक कार्गोका सञ्चालक रामप्रसाद दाहाललाई पक्राउ गरेको छ।
8: नेपाल रेड क्रस सोसाइटीले कुनै पनि तहको समितिका पदाधिकारी र सदस्यहरू राजनैतिक दल तथा दलका भातृ संगठनको पदहरूमा बहाल रहेको भए नेपाल रेड क्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ। रेड क्रसमा संलग्न स्वयंसेवक तथा कर्मचारीले रेड क्रसका सिद्धान्त मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेड क्रस सोसाइटीको विधान 2020 दल वा दलका भातृ संगठनको पदाधिकारीमा भएका व्यक्ति रेड क्रसका कुनै पनि तहमा सदस्य वा पदाधिकारी नरहने व्यवस्था छ। सोसाइटीले जारी गरेको अनुरोधमा विधानको व्यवस्था अनुसार गर्न भनिएको छ। नेपाल रेड क्रस सोसाइटीमा राजनैतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भन्दै टिप्पणी हुने गरेको छ।
7: माइतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरूलाई प्रहरीले बाटोमै रोकेको छ। सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका दृष्टिविहीनहरू सरकारले व्यवसाय गर्न नदिएको भन्दै 11 दिनदेखि धरना दिइरहेका छन्। सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रूपमा गर्नुपर्ने, योग्यता क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभए अहिले गर्दै आएको स्वरोजगार तथा सडक सङ्गीत जस्ता पेसा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको माग छ।
8: नेपाल दर्पणमा अब विदेशको खबर। भारत सरकारले व्हाट्सएपको युजर नेम अर्थात् प्रयोगकर्ता नाम सुविधा तत्काल लागू नगर्न मेटालाई आग्रह गरेको छ। अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने जोखिम रहेको भन्दै सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्र मार्फत अनुरोध गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै प्रयोगकर्ता नाममा मार्फत एकअर्कासँग सम्पर्क गर्न सक्ने नयाँ सुविधा विश्वभर ल्याउने घोषणा गरेको थियो। गोपनीयता बढाउने उद्देश्यले ल्याउन लागिएको यो सुविधा भारतमा भने ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्क्याउन सक्ने सरकारको चिन्ता छ। भारत व्हाट्सएपको सबैभन्दा ठूलो बजार हो। भारतमा 50 करोडभन्दा धेरै प्रयोगकर्ता छन्। पछिल्ला वर्षहरूमा साइबर ठगी तीव्र रूपमा बढ्दै गएको छ। सरकारी तथ्याङ्क अनुसार सन् 2025 भारतीय नागरिकले साइबर ठगीका कारण झन्डै 3 अर्ब अमेरिकी डलर बराबरको क्षति बेहोरेका छन्। यो सन् 2021 तुलनामा झन्डै 40 गुणा धेरै हो। मेटाले भने यो सुविधा भारतमा अझै सुरु नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार सार्वजनिक व्यक्तित्व र प्रमाणित खाताका प्रयोगकर्ता नाम पहिले नै सुरक्षित राखिएको छ, जसले नक्कली परिचय प्रयोगको जोखिम कम गर्नेछ। साथै प्रयोगकर्ता नाम प्रयोग गरे पनि व्हाट्सएप चलाउन फोन नम्बर अनिवार्य रहने र ठगी रोक्न बहुस्तरीय सुरक्षा समेत समावेश गरिएको कम्पनीले जनाएको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाउनुको कारण अहिलेको सरकारको हस्तक्षेप मात्रै नभएको बताउनु भएको छ। मन्त्री परिषदको आजको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले विगतका सरकारदेखि नै एन्फामा हस्तक्षेप गरेकाले फिफाले निलम्बन गरेको बताउनुभयो। विश्वकप हेर्न जाने बेला हामीलाई रोक्यो भन्ने तर्क मात्रै ठिक नहुने उहाँको भनाइ छ। एन्फामा भ्रष्टाचार भएको भनेर उजुरी आएको विषयमा छानबिन भइरहेको पनि पोखरेलले बताउनुभयो। एन्फाले स्थानीय डिभिजनको कुनै पनि प्रतियोगिता नगरेको अवस्था रहेको, भ्रष्टाचार धेरै भइरहेको छ भनेर प्रश्न उठेकाले फुटबलको विकास हुन नसकेको उहाँको भनाइ छ। आउँदा दिनमा एन्फामा राजनीतिक रूपमा नियुक्ति नहुने भन्दै उहाँले अब एन्फामा राजनीतिक हस्तक्षेप रोक्ने दावी गर्नुभयो। एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन नदिने उहाँको जिकिर छ।
8: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पूर्व विजेता स्पेन र अस्ट्रिया खेल्दैछन्। अमेरिकाको लस एन्जलस रङ्गशालामा हुने यो खेल नेपाली समयअनुसार राति 1:15 बजे सुरु हुनेछ। समूह एजको विजेता स्पेन र समूह जेको उपविजेता अस्ट्रिया बीच विश्वकपमा यो दोस्रो भेट हो। यससँगै सन् 1978 को विश्वकपमा अस्ट्रियाले स्पेनलाई 2-1 हराएको थियो। समग्रमा भएका 16 खेलमध्ये स्पेनले 9 र अस्ट्रियाले 4 खेल जितेका छन् भने 3 खेल बराबरीमा सकिएको छ। यसै गरी भोलि बिहान 4:45 क्यानाडाको टोरन्टो रङशालामा पोर्चुगल र क्रोएसियाले खेल्नेछन्। समूह के र एलका उपविजेताहरू बीच विश्वकपमा यो पहिलो प्रतिस्पर्धा हो, साथै रोनाल्डो र मोड्रिचको पनि पहिलो र अन्तिम प्रतिस्पर्धा हो। अहिलेसम्म भएका 10 भेटमा पोर्चुगलले 7 र क्रोएसियाले 1 खेल जितेका छन्। भोलि नै बिहान 9:00 स्विजरल्याण्ड र अल्जेरिया बीच खेल हुनेछ। स्विजरल्याण्ड समूह बीको विजेता र अल्जेरिया उत्कृष्ट तेस्रो टोली हुँदै नकआउट चरणमा पुगेका हुन्। विश्वकपको प्री क्वार्टर फाइनलमा अहिलेसम्म 10 टोलीको टुङ्गो लागिसकेको छ, जसमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे तथा मेक्सिको र इङ्ल्यान्ड बीच खेल हुने पक्का भइसकेको छ।
7: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
8: कर्णाली नदीमा बेपत्ता भएको मिनी बस र यात्रुको खोजीका लागि गोताखोर परिचालन, उद्धारमा कठिनाई, एकजनाको ज्यान गयो, यात्रुको संख्या अझै यकिन भएन।
7: प्रतिनिधि सभाबाट 3 महत्वपूर्ण विधेयक बहुमतले पारित, मन्त्री परिषदबाट शिक्षा 10 संशोधन नियमावली र राष्ट्रिय सदाचार नीति स्वीकृत।
8: बर्खाको बेला पानीको मुहान दूषित हुने जोखिम उच्च, स्रोतमा समस्या देखिए तत्काल ओडामा जानकारी गराउन विज्ञको सुझाव।
7: व्हाट्सएपको नयाँ सुविधामा भारत सरकारको आपत्ति, ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने चिन्ता।
8: र अहिलेको सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बन नभएको सरकारका प्रवक्ता पोखरेलको दावी। विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दै।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कृषक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
1: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
13: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
12: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
13: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
12: ए हो र बाबु?
13: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
12: ए
13: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
12: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
11: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर

0: तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाउँ, ठुटा जथाभावी नफालौँ, वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै, जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
12: माउँ, किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।

0: यो मरुभूमिको सर्को घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँच्यो भने धन कमाएर फर्काउला, मर्यो भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: ए के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घन्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
5: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनौ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेलो
10: हेलो
9: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
10: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
11: हजुर
10: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
11: दिन त हेलो भन्नुहोस् त
9: हेलो हजुर
11: हजुर
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
11: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
10: ए नानी के भने रहेछ के भयो
11: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
10: ल ल ल किन दिन्थे
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
12: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
13: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
1: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
9: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
14: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
15: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
16: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
9: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
18: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: लो, किन नि? के भो, सन्चो भएन?
14: होइन, यतिकै जानै मन लागेन।
19: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
19: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
20: नमस्ते, कति कामले पाल्नु भयो?
19: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
20: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
22: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
23: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
24: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
18: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
18: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
18: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
26: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
25: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
26: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
25: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छोटो।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौँ दिदी, म सूचनाको

0: उपयोग गरी जानकारी माग गर्छु। हेरौं न के भएको रहेछ।
1: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ। शंका लागे उजुरी गरौँ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: ल देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्यधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9851183987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
4: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
7: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाइ निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 9867764667 र 9703998409

प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।